0: फिर्ता लिएको छ। कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन्। कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन्। यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) बमोजिम मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दावी पेश गरेका थिए।
1: सरकारले 10 सचिव सहित करिब 1800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ। सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो। सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो। 23 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो। मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो।
0: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क स्थापना गरिने भएको छ। व्यवसायका जायज विषयलाई सम्बन्धित मन्त्रालय विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो। मन्त्रालयमा मंगलबार उद्योगी व्यवसायहरूसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो। अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो।
1: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ। जीपीएस, जीआईएस, मोबाइल एप, रेन्ज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सम्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सोभन्दा बढ़ी व्यास भएका सबै रूखको स्थान जीपीएसबाट निर्धारण गरी रूखको प्रजाति, व्यास, उचाई, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ।
0: नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन 2027 तयारीका सम्बन्धमा एनआरएनएले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको छ। प्रतिनिधि मण्डलमा एनआरएनए उपाध्यक्ष तथा गैर आवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिको संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सिप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
1: नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा 2 दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढ़ी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन, सेवा, प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
0: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र शहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
1: नेपाल टेलिकमले मनसुन अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ। जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू संचालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 73 प्याक र पोस्टपेड 499 प्याक उपलब्ध हुनेछ। 373 रूपियाँ 30 दिन समयावधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 अल नेट एसएमएस पठाउन सकिनेछ भने 499 रूपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 अल नेट एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082-83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असूल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
1: अब शेयर बजार, अघिल्लो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार बजार 4.64 अंक ले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अंकले घटेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। जापानको क्युशु टापु स्थित कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मंगलबार दिउँसो गएको सो भूकम्पका कारण कम्तीमा 50 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पपछि कुमामोटो क्षेत्रका 45,000 घरधुरीमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
2: अब खेल खबर। नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनशीपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। इस्लामाबादमा भएको पाँचौं स्थानको खेलमा नेपाली टोली कजाकस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनशीपमा जितविहीन हुँदै बाहिरिएको हो। लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो।
1: अब विचार विश्लेषणको पालो। नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ। प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ। प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ। आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ।
2: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। नेपाली श्रम मात्र होइन, प्रविधि उत्पादन सेवा र विचार पनि निर्यात हुनुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो। आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ। रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ। यही सोचले आत्मनिर्भर अर्थतन्त्र समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो। आउनुहोस् सबै मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन आफ्नै मातृभूमिमा साकार होस्।
1: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कोइकेलको विचार हिमालय टाइम्समा छापिएको छ। अधिकांश मानिस घर परिवार समाज आर्थिक अवस्था लाज सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्। त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरूरी छ। मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने, विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ।
2: प्रकाश भण्डारीले लेख्नुभएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ। सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन, राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढ़ी विश्वसनीय र भरपर्दो बनाउनेछ।
1: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423 18049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5।

0: सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग।
1: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको रासोपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिने नसक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसूरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
2: सरकारको जवाफ पनि माग्छौं र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौं। तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रो पनि केही जिम्मेवारीहरू छन्। तपाईँ म हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौं भने हामी सबैले यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व, यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो। यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु। नेपाली कंग्रेसका साथीहरू जी ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
0: यसैबीच सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर देवानगंज तीनका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित देवानगंज, हरिनगर, कप्तानगंज, भुटहा, लौकही,

0: टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ।
1: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक भएका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मूक दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 145 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। का अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ्दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरोकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
1: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
2: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: खानेकुरा त सधैँ दिलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
4: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
3: गर्भवती हुँदा के खाने,
4: स्तनपानको मात्रा कसरी पुर्याउने,
3: शिशुलाई कहिलेदेखि थप खाना दिने,
4: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
3: यसको जवाब अनुमानमा होइन,
4: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
3: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00।
4: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
5: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
6: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 बजेट पछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोका, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लाल पूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर भने जग्गा विवादले अल्झियो रानी जमराको तेस्रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
2: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश दुई आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुविदीले लेख्नुभएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही, पुनर्योगले सच्यायो कक्षा 12 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइतीघर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमलिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा एकजना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै छवटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने 20 एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसीसँगको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
12: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेतीमा पानी।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
11: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरी ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
1: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेसन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमाली क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा तर पनि जोखिम त छ ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ त्यसै र खाली जल तथा मौसम विज्ञान विभागले दस वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म किनभने नेपाल सरकारको एउटा अभियान पनि छ त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य त्यही हो कि बाई 2030 भन्छौं हामी सन् 2030 भित्र सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ
13: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ
1: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं हाम्रो वेबसाइटमा पनि राखेका छौं त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदीनालाहरूमा गरिएको पूर्वानुमान
13: चाहिँ
1: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं र औसतमा हेर्यो भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ
13: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
1: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं त्यसमा एनटीसी र एनसेल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ
2: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम
2: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो
0: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया
2: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको बाद यात्रा सकियो उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन, चिकित्सकमाथि बेला बखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ, अस्पतालको ढोका जस्तो देखिन्छ, ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, हेलो अस्पतालमा गर्नु भा, सरी रङ नम्बर, यो त हड़ताल पर्यो।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
15: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
14: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
15: हाम्रा सेवाहरू
14: दाँत नदुखाइ खोल्ने,
15: दाँत भर्ने, दाँतको आकृति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
15: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
15: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा,
15: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
14: खुल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
16: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50

समूहको झडपका कारण अशान्त बनेको सुनसरीमा संयमता अपनाउन सर्वपक्षीय अपील, पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सकद्वारा देशभर स्वास्थ्य सेवा बहिष्कार, 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित, 10 सचिव सहित 1800 भन्दा बढ़ी दरबन्दी कटौती गर्ने सरकारको तयारी, कंग्रेसद्वारा लुम्बिनी प्रदेशलाई दिएको समर्थन फिर्ता, कर्णालीमा नेकपाका नेता शाही मुख्यमन्त्रीमा नियुक्त, कंगोमा इबोला संक्रमणले मृत्यु हुनेको संख्या 1400 नाग्यो, महामारी केही महिना लम्बिन सक्ने विज्ञहरूको चेतावनी, र काबा पुरूष भलिबल च्याम्पियनशीपको प्ले अफमा समेत नेपाल पराजित।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
4: देवानगंजमा आइतबार राति दुई समूह बीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त छ। हिजो साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले दुई घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फबाट प्रधानमन्त्री मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनीतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा संसदमा रहेका राजनीतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सीके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेतालाई आमन्त्रण गर्नुभएको छ। रासपा महामन्त्री विपिन कुमार आचार्यले भने अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलिन सक्ने न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अप्नाउन आग्रह गरेको छ। नेपाली समाजले सदियोदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रमका सूचनाबाट प्रभावित नभई उच्च संयमता अप्नाउन सम्बन्ध सबै पक्षमा सरकार अपील गर्दछ। कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै वृहत नागरिक आन्दोलनले घटनाको निष्पक्ष छानबिन र शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न अपील गरेको छ। नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन, मृतक परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न माग गरेको छ। प्रेस काउन्सिल नेपालले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटना सम्बन्धी प्रकाशित प्रसारित सामग्रीको अनुगमन गरिरहेको र पत्रकार आचार संहिता विपरीतका सामग्री प्रकाशन प्रसारण भएको देखिए जानकारी गराउन अनुरोध गरेको छ। राष्ट्रपा सभापति लामिछानेले पनि विज्ञप्ति जारी गर्दै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै दल र सम्बद्ध पक्षसँग आग्रह गरेका छन्। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार हिजो साँझ करिब 7 बजेदेखि शुरू झडप दुई घण्टापछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। अवस्था थप तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनसरी घटनामा दुःख व्यक्त गर्दै उनले एकअर्कालाई प्रेम र सम्मान गर्न अपील गरेका हुन्। उनले उत्तेजित हुने वा गराउने काममा सरिक नभई सुरक्षित तथा संयमित रहन आग्रह गरेका छन्। सामान्य घटना ज्यान गुम्ने अवस्थामा गएकोमा प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकको रूपमा पनि आफू दुखी भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले हिजो राति सामाजिक सञ्जाल फेसबुक मार्फत सो घटनाका दोषीलाई कानून बमोजिम कार्यवाही गरिने र पीड़ित परिवारलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। उनले घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। सरकारले यथाशीघ्र न्याय र क्षतिपूर्ति उपलब्ध गराउने उनले बताएका छन्। उनले फेसबुक पोस्टमा लेखेका छन्, सरकारको सबैभन्दा पहिलो धर्म आफ्नो नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कार्यवाही गर्दै पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।
3: आफूहरूमाथि हुँदै आएको कुटपीट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघले आह्वान गरेको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मुख दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भने। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो। आक्रमण गर्ने धम्की आउन थाल्यो। फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता दुईदेखि तीन जना चिकित्सकमाथि कुटपीट वा गाली गलौज तथा ज्यान मार्ने धम्कीको घटना हुने गरेको रिपोर्ट आउने गरेका छन्। कतिपय अवस्थामा अस्पताल र चिकित्सकको कोठामा जबरजस्ती प्रवेश गर्ने, भिडियो बनाउने र धम्क्याउने काम समेत हुने गरेको संघले जनाएको छ। सो भिडियो सामाजिक सञ्जालमा राखेर चिकित्सक र उनीहरूका परिवारलाई समेत बदनाम गर्ने गरिएको संघका प्रतिनिधि बताउँछन्। डाक्टर तिवारीले भने, पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपीट तथा गाली गलौज र धम्कीका घटना भएका छन्। सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन् र कतिपय घटना स्थानीय तहमै मिलाइन्छ। संघले कुटपीट वा दुर्व्यवहार सम्बन्धी घटनामा औपचारिक रूपमा उजुरी दर्ता भएका अवस्थामा मात्र प्रेस विज्ञप्ति जारी गर्ने गरेको छ। त्यस्तै उदयपुरको कटारी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर गौरव शाहलाई पोस्टमार्टम रिपोर्टको विषयलाई लिएर केही व्यक्तिले मौखिक दुर्व्यवहार गर्नुका साथै धम्की समेत दिएका थिए। त्यसै गरी एक समूहले नेपालगंजी स्थित भेरी अस्पताल परिसरमा प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको, घटनाको भिडियो खिचेको र स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई खाना खाइरहेको अवस्थामा युवा अभियन्ताहरूले दुर्व्यवहार गरेका थिए। घटनाको भिडियो खिचेर युट्यूब, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। यसैबीच देशभरका 3 लाख भन्दा बढ़ी बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। वीर अस्पतालमा मात्रै दैनिक करिब 4,000 बिरामीले बहिरंग सेवा लिने गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि आउने गरेका बिरामीको संख्या पनि दैनिक 4,000 भन्दा बढ़ी छ। पाटन अस्पतालमा दैनिक करिब 3,000 भन्दा बढ़ी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि देशभर स्वास्थ्य सेवा अवरूद्ध भएको विषयमा गम्भीर चासो व्यक्त गरेको छ। घटनाको स्थलगत अनुगमन गरेको आयोगले चिकित्सक र स्वास्थ्य संस्थामाथि हुने आक्रमण निन्दनीय भएको जनाएको छ। यस्ता कार्यले अराजकतालाई प्रशय दिनुका साथै कानूनी शासनमाथि समेत चुनौती खड़ा गर्ने आयोगको भनाई छ। आयोगले चिकित्सकले सेवा बन्द गर्दा बिरामी प्रभावित भएको उल्लेख गर्दै आन्दोलनरत चिकित्सकलाई बिरामीको स्वास्थ्य सेवाको अधिकारप्रति संवेदनशील हुन आग्रह समेत गरेको छ। त्यस्तै उपभोक्ता हित मञ्चले अस्पताल र चिकित्सकमाथि हुने गरेको आक्रमण गम्भीर आपराधिक कार्य भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारसँग आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले तोड़फोड, आत्मदाह र कानून आफ्नै हातमा लिने जस्ता घटना बढ़दै गएको प्रति आफू चिन्तित रहेको बताएका छन्। त्यस्ता गतिविधिले दण्डहीनतालाई मात्र प्रोत्साहन गर्ने उनको भनाई छ। त्यस्तै चिकित्सक संघले आज पनि आकस्मिक बाहेका सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा आज उपत्यकाभित्रका चिकित्सकले माइती घर मण्डलामा विरोध प्रदर्शन गर्ने तथा उपत्यका बाहिरका चिकित्सकले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तथा कार्यरत सम्बन्धित स्वास्थ्य संस्थामा धरना दिने उल्लेख गरिएको छ।
4: सरकारले 10 सचिवसहित करिब 1,800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ। सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन आएनएम सर्वेक्षण गराएको थियो। सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो। 30 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित 18 कार्यालय मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो। बालेन्द्र शाहको नेतृत्वमा 13 चैतमा सरकार गठन भए लगत्तै ल्याइएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता विषय समेटिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा दिएको बजेट वक्तव्यमा पनि कर्मचारी प्रशासनको बोझिलो संरचनालाई चुस्त बनाइने उल्लेख थियो। सरकारको कार्यसूची र बजेटमा गरिएको घोषणा अनुसार सबै मन्त्रालयको ओएनएम गरिएको हो। 32 असारको मन्त्री परिषद बैठकले त्यही ओएनएमका आधारमा विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयलाई आधार मानेर मन्त्रालयगत रूपमा दरबन्दी कटौतीपछि नयाँ दरबन्दी स्वीकृत गर्ने कार्य भइरहेको छ। स्वीकृत नयाँ दरबन्दीमाथि प्रधानमन्त्री कार्यालयमा मन्त्रालयगत रूपमा छलफलपछि सामान्य प्रशासन मन्त्रालयमा नयाँ दरबन्दी विवरण आउने क्रम पनि जारी छ। राष्ट्रिय निजामती किताबखानाका अनुसार संघ सरकार मार्फतको मन्त्रालय विभाग कार्यालय सहित 1885 निकायमा 52,000 दरबन्दी छन्। नयाँ ओएनएमले कुल दरबन्दीको 3.5% हाराहारी दरबन्दी कटौती हुने भएको छ। यद्यपि दरबन्दी कटौतीको अन्तिम संख्या भने मन्त्रालयहरूको ओएनएमको समीक्षा र त्यही आधारमा नयाँ दरबन्दी स्वीकृत भएपछि मात्र टुंगो लाग्ने प्रक्रियामा संलग्न एक अधिकारीले बताएका छन्। प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय तथा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त टोली मन्त्रालयगत संगठन संरचनालाई अन्तिम रूप दिन जुटेको छ। टोलीमा संलग्न एक अधिकारीका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षणको अध्ययन गरेर नयाँ दरबन्दीको गृह कार्य अन्तिम चरणमा रहेको बताइएको छ। सबै मन्त्रालयमा गरी 10 सचिवको दरबन्दी कटौती गर्न लागि छ। त्यसमा प्रशासनतर्फका 5 र प्राविधिक तर्फका 5 सचिव छन्। प्रशासनतर्फका 41, शिक्षाका 2 र अन्य प्राविधिक समूहका गरी 45 सहसचिव दरबन्दी पनि कटौती हुन लागेको छ। सबै सेवा समूह गरेर सचिव सरहको विशेष का 73 र सहसचिवको 706 दरबन्दी रहेकामा नयाँ कायम भएको दरबन्दी अनुसार सो संख्या खट्नेछ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: सजिलिया नया एलजी एसेन्सियल सिरिज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: Red Bull, Babal Energy. कान्तिपुर डायरीमा अब बाँकी प्रसंग लुम्बिनी प्रदेश सरकारका लागि एमाले र नेकपाबीच सहकारी अघि बढेपछि सत्ता साझेदारको मुख्य दल कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ समर्थन फिर्तासँगै कंग्रेसका पाँच मन्त्रीले संसदीय दलमा बुझाएको राजीनामा पनि दलका सचेतक धनलक्ष्मी श्रेष्ठ मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका छन् कंग्रेसले पाँचैजना मन्त्रीको राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभाकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई दिएको हुन् यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपा का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् प्रदेश प्रमुख योगीराज जोशीले शाहीलाई कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् शाहीले नेकपाका 14 र एमालेका 10 सांसदको समर्थन सहित हिजो प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न समय दिएका थिए संविधानको धारा 168 उपधारा 2 अनुसार प्रदेशमा जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए साई मुगु प्रदेशसभा दुईबाट तत्कालीन माओवादी र नेपाली कंग्रेसबीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए
2: नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ जावलाखेल स्थित हेली अस हस्पिटलमा उपचारका क्रममा 83 वर्षको उमेरमा हिजो उनको निधन भएको हो कंग्रेस केन्द्रीय सदस्य प्रमोद हरि गुरागाईका अनुसार श्रेष्ठको शव आज बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिनेछ शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ श्रेष्ठ 2070 संविधान सभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए उनी त्यसअघि 2048 र 2056 र 2064 स्याङ्जाबाट विजयी भएका थिए उनले उप प्रधानमन्त्रीको जिम्मेवारी सहित शिक्षा भौतिक योजना तथा निर्माण मन्त्री वन तथा भू संरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका थिए कांग्रेसका पूर्व उपसभापति समेत रहेका उनी 2017 सालदेखि नै राजनैतिक आन्दोलनमा सक्रिय थिए
3: इराकमा वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका विमल विकको शव परिवारको सहमति बिना बगदादमा गाडिएको छ शव नेपाल ल्याउन परिवारले पटक पटक प्रयास गरे पनि प्रक्रिया जटिल र खर्चिलो भएकाले अझै सम्भव भएको छैन रोजगारदाता कम्पनी र सम्बन्धित निकायको लापरवाहीका कारण परिवारले उनको शव फिर्तीका लागि संघर्ष गर्नु परेको हो कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा
2: तिम्रो दाईको शव 2 महिना अगाडि नै बगदादमा गाडिसकेछ गत जेठको पहिलो साता इराकबाट टीका बहादुर विश्वकर्माले फोन मार्फत सुजन विकलाई सूचना दिए हामीले पनि भर्खरै थाहा पायौं सुजनका दाई 33 वर्षीय विमलको 11 सन् 2082 इराकको राजधानी बगदादमा मृत्यु भएको थियो पोखरा 18 सराङकोटका विमल बगदादमा काम गर्न थालेको 2 वर्ष 2 महिना पुगेको थियो संयुक्त अरब इमिरेट्स युएईमा क्लिनरमा काम गरिरहेका विमल त्यहाँबाट बगदाद पुगेका थिए उनी कार्यरत स्थानीय स्मेसानी रेस्टुरेन्टले परिवारलाई पठाएको पत्र अनुसार बिरामी भएर विमलको मृत्यु भएको हो तर इराकको स्वास्थ्य मन्त्रालयद्वारा जारी मृत्यु प्रमाण पत्रमा भने मृत्युको कारण हृदयघात लेखिएको छ मद्दाईसँगै स्मेसानी रेस्टुरेन्टमा 6 महिना काम गरेको थिए त्यहाँ दैनिक 17 देखि 18 घण्टा काम गर्नु पर्थ्यो म बिरामी परेर काम गर्न सकिन फर्केर आए सुजनले कान्तिपुरसँग भने दाई पनि ढाडको बिरामी हुनुहुन्थ्यो चेक गर्न जाँदा अस्पतालले भर्ना गर्नुपर्छ भनेको थियो तर भोलि लिएर आउँछु भनेर कम्पनीले कोठामा फिर्ता ल्यायो त्यही राति मृत्यु भयो शव गाडिएको सूचना दिने टीका बहादुर भने बगदादमा कार्यरत नेपाली हुन् इराक मामिला कुवेत स्थित नेपाली दूतावासले हेर्छ दूतावासले हरेक मुद्दा मामिला हेर्न इराक जान स्रोत र साधन जुटाउन नसक्ने हुँदा आफ्नो प्रतिनिधि टोक्ने गर्छ विमलको शव हस्तान्तरण तथा नेपाल फिर्ता पठाउने कार्य गर्न सम्बन्धित निकायहरूसँग सम्पर्क समन्वय तथा भेटघाट गर्न नेपाली दूतावासको प्रतिनिधिका रूपमा स्थानीय वकिल ओसामा हिक्मत तामिर र टीका बहादुर विश्वकर्मालाई अधिकार प्रदान गरिएको थियो उनीहरूले शव पठाउन विमलको रोजगार अधिकारदाता स्मिर सानी रेस्टुरेन्टसँग समन्वय गरिरहेको थियो, तर ओसामा र टिका बहादुरलाई समेत सूचना नै नदी बगदादबाट 300 किलोमिटर टाढा रहेको बादी सालाम स्थित चिहानमा विमलको शव गाडियो। टिका बहादुरले सिमेन्टेड गरिएको विमलको समाधि स्थलको भिडियो पाएपछि परिवारलाई खबर गरेका थिए। हामी दाईको शव ल्याउने प्रतीक्षामा बसिरहेका थियौं, कम्पनीले पठाइदिन्छु भनेको थियो। सुजनले भने 81 शव नै गाडी दिएको खबर आउँदा छाँगाबाट खसेको जस्तो भयौं। उनीहरूलाई विमलको शव किन र कहिले गाडिएको भनी यकिन मितिबारे जानकारी दिइएको छैन। सुजनले विमलको मृत्यु भएको सोमबार 1 वर्ष पुगेको बताए। मृत्यु भइसकेको खबर पाएपछि एक सातासम्म प्रतीक्षा गर्न त मुस्किल हुन्छ, हामीले त 1 वर्ष नै बिताइसक्यौं। घरमा बुढी आमा हुनुहुन्छ, कहिले शव आउँछ र अन्त्येष्टि गरौंला भनेर काठमाडौँ धाइरहेका छौं। उनले भने हामीलाई हरेक दिन बिताउन पनि मुस्किल भइरहेको छ। उनले विमलको शव झिकाउन गत वर्ष भदौको पहिलो साता कन्सुलर विभागमा निवेदन दिएका थिए। शव आउने दिन बुझ्न कन्सुलर विभागमा पुग्थे। विभागले सधैँ अन द प्रोसेस भन्ने जवाब दिएर फर्काइरहेको थियो। सुजनले भने विभाग धेरै पटक धाए, दूतावासले पनि अर्को साता भन्दै जवाब दिइरहेको हुन्थ्यो। उता इराकमा शव कसरी गाडियो भनेर स्थानीय निकायले जवाब दिएको छैन। 6 महिना भन्दा बढ़ी समय अस्पतालमा शव रहेमा बेवारिसेका रूपमा लिइन्छ। अस्पतालले बेवारिसे शव भन्दै दफन गरेको हुन सक्छ। स्थानीय वकिल ओसामाले कान्तिपुरसँग भने यहाँ रोजगारदाताको बदमाशी देखिन्छ। रोजगारदाता स्नेसानी रेस्टुरेन्टले शव पठाउन लाग्ने खर्च कटौती गर्न बेवारिसे बनाएको परिवारको बुझाइ छ। बगदादबाट शव पठाउन झण्डै 10 लाख रूपियाँसम्म लाग्छ। शुरूमा शव पठाइदिने कुरा थियो, छिट्टै पठाइदिन्छौ भनेको थियो, पछि मालिक सम्पर्कमा आउन छोड्यो। सुजनले भने हामीलाई दाईको शव चाहिन्छ, हाम्रो रीतिरिवाज बमोजिम अन्त्येष्टि गर्न चाहन्छौ, यसका लागि सरकारलाई अनुरोध छ। गत 31 वैशाखमा कुवेत स्थित नेपाली दूतावासले इराकको परराष्ट्र मन्त्रालय र कुवेत स्थित इराकी दूतावासमा पत्र पठाउँदै आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरी नेपालमा शव पठाइदिन आग्रह गरेको थियो। जस अनुसार गत 4 असारमा इराकको कन्सुलर विभागका उपप्रमुख दुरैत मुसाब अल अवादीले सर्वोच्च न्यायिक परिषद पुनरावेदन अदालत र अल करादा अनुसन्धान अदालतलाई यस विषयमा आवश्यक अनुसन्धान तथा कार्यवाही गरी विभागलाई उपलब्ध गराइदिन पत्र लेखेका छन्। टीका बहादुरले आफू अदालतमा पुगेर शव झिक्ने प्रक्रिया बुझेको बताए। अदालतले कम्पनी विरूद्ध मुद्दा लड्नुपर्ने बताएको छ। शव झिक्ने सरकारी प्रक्रिया निकै लामो रहेछ, यसका लागि मुद्दा मामिला गर्नुपर्ने देखियो। धेरै निकायमा धाउनुपर्ने रहेछ, एकजना स्थानीय वकिल खोजिरहेका छौ। शव झिक्नेदेखि पठाउनसम्म धेरै खर्च लाग्दो रहेछ, यो कसले बेहोर्ने भन्ने यकिन भइसकेको छैन। टीका बहादुरले भने हामीले कम्पनीसँग कुराकानी गरेका थियौं, कम्पनीले शव झिक्नेदेखि पठाउनसम्म अस्वीकार गर्यो, अदालतले जे भन्छ म त्यही गर्छु भन्छ। उनले अब रकम अभावले प्रक्रिया अगाडि बढ़न रोकिने सम्भावना रहेको बताए। परिवारको आर्थिक अवस्था अनुसार सबै खर्च बेहोर्न सकिने अवस्था छैन। दूतावासले आवश्यक रकम बेहोर्ने बजेट नभएको जनाएको छ। उनको श्रम स्वीकृति छैन, वैदेशिक रोजगार बोर्डले नदिने भएपछि अर्थ मन्त्रालयबाट छुट्टै विनियोजन हुनुपर्छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने यस विषयमा उच्च तहमा छलफल हुन सकेको छैन। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिएका हुन्। उनले भ्रमणको मितिबारे भने खुलाएका छैनन्। हिजो पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले प्रधानमन्त्री शाहको प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन बेन्जनकारको दिल्ली भ्रमणबारे सोधेको प्रश्नमा भने आफूलाई जानकारी नभएको जवाब दिएका छन्। नेपालका दूतले भारत भ्रमण गरी उच्च अधिकारीहरूसँग भेटघाट गरेको र भारतले निकट भविष्यमै नेपालका प्रधानमन्त्री शाहलाई स्वागत गर्ने योजना बनाएको भन्ने संचारकर्मीको प्रश्नमा प्रवक्ता जयसवालले भने मसँग त्यस विषयमा कुनै जानकारी छैन, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा भने पठाइएको छ। बेनले केही साता अघि भारत भ्रमण गरी त्यहाँका उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेका थिए, तर बेनले भारत भ्रमण सम्बन्धी समाचारलाई ठाडै अस्वीकार गरेका छन्। सत्तारूढ राष्ट्रपतिका केही सांसदले भने प्रधानमन्त्रीका लागि घरेलु प्राथमिकता बढ़ी महत्वपूर्ण भएकाले 1 वर्षसम्म वैदेशिक भ्रमण नगर्ने दावी गरेका छन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: शान्ति बुढारीमा अब आर्थिक प्रसंग। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082/83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असुल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीले बताएका छन्।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। प्रजातान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 1,400 नागेको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार गत अप्रेलमा महामारी शुरू भएदेखि अहिलेसम्म 1,405 जनाको ज्यान गइसकेको छ। पछिल्लो तथ्याङ्क अनुसार इबोलाको मृत्युदर 43.9% पुगेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको पछिल्लो रिपोर्ट अनुसार 3,200 संक्रमित छन्। मे 15 घोषणा गरिएको प्रकोप द्वन्द्वग्रस्त कंगोका 5 प्रान्तमा फैलिसकेको छ। यो महामारी अझै केही महिना लम्बिन सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन्। कंगोमा रेकर्ड गरिएको यो इबोलाको 17 प्रकोप हो।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल काभा पुरूष भलिबल च्याम्पियनशीप 2026 प्ले अफ खेलमा पनि पराजित भएको छ। 5 स्थानका लागि हिजो भएको खेलमा कजाकिस्तानले नेपाललाई सोझो सेटमा हराएको हो। पाकिस्तानको इस्लामाबादमा भएको खेलमा कजाकिस्तान 25-18, 27-25 र 25-20 विजयी रह्यो। यस हारपछि नेपाल कुल 6 टीम सम्मिलित प्रतियोगिताको पुछारमा रह्यो। नेपाल लीग चरणका सबै खेलमा पनि हारेको थियो। लीग चरणमा नेपाल कजाकिस्तानसँगै श्रीलंका बंगलादेश पाकिस्तान र उज्बेकिस्तानसँग पराजित भएको थियो।
1: अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी लुम्बिनी

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।

0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9919372375।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852160580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सङ्खुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
5: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने

0: आरसिडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752667, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातदारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98615349444
9: र 0295901155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
12: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको।
13: दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा सात नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।

0: This is Radio Songkhwasba 95.5 MHz.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
7: ओहो लु, नमस्कार है सर।
8: ओहो लु, नमस्कार है सर। नमस्कार।
7: अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, कोट अफिसियल सुट निजामती ड्रेस का साथै स्कूल कलेज को युनिफर्महरू पनि पाइन्छ।
9: ठटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901155।
10: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी न, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842082776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
23: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
23: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
23: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
23: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन त काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आए मेरो सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
24: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
24: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
24: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
24: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
24: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
24: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
24: थप जानकारीको लागि 0295 562 061,
1: 0295 70 315
24: र 98 520 60 177।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खातबारी, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
25: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि।

0: राख्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
1: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604 र 98520726। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98520-28-646।
6: कार्यक्रममा 98453-97658 र 98142-73601 तपाईँ फोन गर्दै गर्न सक्नुहुन्छ। म भने कार्यक्रमको शुरूवाती चरणमा छु। ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

0: आज श्रावण 13 गते हो। आज 13 गतेको दिन बुधबार, तदनुसार ईस्वी सन 2026 जुलाई 29 तारीक नेपाल सम्मत 1146 दिल्लाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ शुक्ल पक्ष आज परम पवित्र पावन दिन। आज सूर्योदयबाट हेर्दा पूर्णिमा रहेको छ। 35:09:29 उत्तर साढा नक्षत्र, 26:53 दिनको 4:11 प्रतियुग, 49:58 भद्राकरण, 3:19 आज आनन्द युगमा वज्रयोग रहेको छ। आजको निर्माणको समय 33:38 बिहान सूर्योदय, 5:26 जाँदा भयो, साँझ सूर्यास्त 6:53 जाँदा रहनेछ। आज जन्मिने सम्पूर्ण जातकहरूको मकर राशिमा जन्म रहनेछ र आज गुरु पूर्णिमा, आज पूर्णिमा व्रत पनि आजै रहेको छ। पूर्णिमा व्रत, आज गुरु पूर्णिमा, आज गुरु पूजा, आज विशेष गरी व्यास जयन्ती, मनवादी दक्षिणा मूर्ति पूजा, मानस व्रत आरम्भ रहेको छ। आजको दिन तपाईँलाई सबैभन्दा पहिला आफ्नो घरका माता र पिता जति ठूला गुरू संसारमा कोही पनि छैन भन्न त शास्त्रले कहिलेकाहीँ कृष्णम वन्दे जगत गुरुम, होइन कृष्णम वन्दे जगत, जगतको गुरु कृष्ण हुन्, कृष्णभन्दा अरू छैनन् भन्छ शास्त्रले। तर कृष्णमा निहित गराउनेवाला तपाईँको माता र पिता बिना समर्थन नरहने भएकाले सबैभन्दा ठूलो गुरू आफ्नो आमा र बाबालाई मानौ। मैले धेरैचोटि धेरैवटा भिडियोमा नेपालकी घटना छ, आफ्नो आमा र बाबालाई कुटी कुटी छोराहरूले हत्या गरेको पनि इतिहास हामीले सुन्न पाएका छौँ। त्यो नहोस्, आफ्नो आमा र बुवालाई देउता समान साक्षात जिउँदो देउता भन्छु मैले, सास फेर्ने देउता क्या हजुर, हामीले अरू सास फेर्ने देउतासँग हामीले साक्षात्कार गर्न सकेका छैनौं। कोही छ भने आफ्नो आमा र बाबा भन्दा अरू ठूलो संसारमा कोही पनि हुँदैन। त्यस कारणले गर्दा आमा र बाबालाई पहिलो गुरु मान्दै आफूलाई गायत्री मन्त्र दीक्षा मन्त्रहरू दिँदै जसले आफ्नो यो संसारमा तपाईँलाई अन्धकारबाट उज्यालो प्रकाशतिर लगिदिने काम गर्यो। धेरै गुरुहरू हुन्छन्, धेरै गुरुहरू हुन्छन्। हामीले भागवतमा 24 गुरुको अवतार पनि सुनेका छौं, होइन धेरै धेरै गुरुहरू हुनुहुन्छ। तर पनि विशेष गरी आमा र बुवालाई अनि आफ्ना गायत्री मन्त्र दिने गुरुहरूलाई र दीक्षा मन्त्र दिने गुरुहरूलाई, वेद मन्त्र दिने गुरुहरूलाई पहिलो गुरुहरू मान्दै तत् उपरान्त गु भनेको अन्धकार, रु भनेको प्रकाश। अन्धकार रूपी हामी संसारमा रुमलिरहेको बेला प्रकाश रूपी ज्ञान प्रदान गर्नुहुने हरेक क्षेत्रबाट आफ्ना गुरुहरूको सम्मान गरिदिनु। आज आज हामीलाई स्कूलमा कख पढाउनेदेखि लिएर हामीलाई हरेक बाटामा मोडहरूमा आफ्नो साथ, आफ्नो हौसला, आफ्नो सल्लाह दिने गुरुहरूलाई मनैबाट सबैले सम्मान गरौं। आज गुरुलाई विशेष सम्मान गर्दा तपाईँहरू भन्छ शास्त्रले, गुरु बिना संसार अधुरो रहन्छ। चिन्तामणि लोक सुखम, चिन्तामणिले लोकको सुख दिन्छ अरे, चिन्तामणि लोक सुखम सुरद्रु, कल्प वृक्षले मनको इच्छाहरू पूरा गर्छ अरे। तर हेर्नुहोस्, साक्षात गुरुको कृपा बिना संसार अधुरो हुन्छ। भागवतले भन्दै भन्छ, योगिनाम दुर्लभम, योगीहरूले पनि प्राप्त नगरेको त वैकुण्ठ पद प्राप्ति गुरुको कृपाले हुन्छ भन्छ शास्त्रले। त्यही भएर योगिनाम, योगीहरूले भन्दा धेरै उत्कृष्ट कर्म गर्न हामीले सकेनौं, तर गुरुको मात्रै सम्मान गर्यौं, गुरुलाई प्रसन्न राख्यौं, गुरुको आशीर्वाद लिन सक्यौं भने हामी संसारबाट खुशी हुने दिन हो आज। त्यही गुरु पूर्णिमा, विशेष गरी व्यासको पूजा गरिन्छ, वेद व्यासजी महाराजको पूजा गरिन्छ आज। कृष्ण द्वैपायन वेद व्यास हुन्, जो तनहुँको दमौलीमा जन्म भएको शास्त्रहरूको ठोकुवा छ। त्यसो भएको हुँदा हामी सबैले आज आफ्ना गुरुहरूलाई सम्मान गरौं। आफ्ना गुरुहरूको लागि फोटो फेसबुकमा हाल्नु पर्दैन हजुर, यी सब देखावटी हो फेरि, तर मनैबाट घरैबाट सम्झौं। आफ्नो आमा, आफ्नो बाबा अनि आफ्ना गायत्री गुरु, दीक्षा गुरु, वेद गुरु, त्यस पछाडि हामीलाई हरेक मोडमा कखदेखि एबिसिडीदेखि पढाउने गुरुदेखि लिएर हरेक मोडमा ज्ञान दिने, एकचोटि मात्र किन एउटा ज्ञान नदियोस्, त्यो ज्ञानले तपाईँको जिन्दगी सफल भएको छ भने त्यसलाई पनि गुरु मान्नुपर्छ। त्यस्ता गुरुहरूलाई हामीले सम्मान गरौं, मनैबाट आज गुरुहरूको सान्निध्यमा पुगेको आभास दिलाऊ। त्यस्ता गुरुहरूलाई सबै सबै सबैले सम्मान गर्दै गुरु पूर्णिमाको दिव्य दिन मनाऊ। आज सम्पूर्णलाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना, व्यास पूजनको धेरै धेरै शुभकामना, आज दक्षिणा मूर्ति पूजा यसको पनि विशेष विशेष शुभकामना दिन चाहन्छु। आजबाट एउटा कुरा के सिकौं भने, गुरु तपाईँलाई ज्ञान दिनभरि पढाउने मात्रै गुरु हुँदैन, तपाईँको हरेक मोडमा एक सेकेन्डले पनि तपाईँको मोडलाई कन्भर्ट गर्ने गुरुलाई पनि ठूलो गुरु मान्नुपर्छ। त्यसो भएको हुँदा सम्पूर्ण सम्पूर्णलाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। अरू केही कमेन्टहरू भए हामी कमेन्ट वाचन गर्ने नै छु तपाईँहरूका, होइन आज विशेष हामी कमेन्टतर्फ पनि तपाईँलाई हेरिरहेका छौं। जसले अहिले सनातन रेडियो नेटवर्कमा हाम्रो पात्र एप्लिकेशनबाट सुनिरहनु भएको छ र त्यहाँबाट केही तपाईँले कमेन्ट छोड्नुभयो भने म एकैछिनपछि कमेन्ट वाचन गर्ने नै छु। अहिले भने ग्रह गोचरतर्फ लागिहालौ। सूर्य कर्क राशिमा छन्, चन्द्रमा यतिखेर मकर राशिमा, मंगल वृष राशिमा छन् भने बुध मिथुन राशिमा छन्, बृहस्पति कर्क राशिमा छन्, शुक्र सिंह राशिमा छन् भने शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिनले के भन्छ, आजको राशिलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दशम स्थानको चन्द्रमा आज राम्रो छ, कर्म सफल हुनेछ, इच्छाएका कामहरू परिपूर्ति हुन्छ भने लामो दूरीको यात्रामा सहज हुनेछ। आजको दिन तपाईँको लागि सकारात्मक बन्दै गइरहेको अवस्थाहरू छन्, मन प्रसन्न रहन्छ र लामो दूरीको यात्राहरू आजको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत देख्न सकिन्छ। तपाईँको मन हर्षित र उमङ्ग रहनेछ, काममा सफलता सँगसँगै इष्टमित्रहरूबाट पनि साथ सान्निध्यहरू प्राप्त गर्न सकिने योगहरू देख्न सकिन्छ। लामो दूरको यात्राबाट तपाईँको लागि दिन सुफद बन्दै जाने योग छ। कर्कट राशि हुनेको लागि आजको दिन गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तको दिनहरू रहेको छ। मान सम्मानमा वृद्धि रहनेछ, आँटेका ताकेका कामहरूबाट पनि तपाईँको लागि धेरै कुरामा सहज आजको राशिबाट तपाईँको ग्रहबाट कर्कट राशिलाई संकेत देखिने योग रहेको छ। आजको दिनमा गर्दै आएका कामबाट तपाईँलाई सुखद अवसरहरू जुट्ने योग रहेको छ। तपाईँको लागि धेरै कुरामा उन्नति र प्रगति पनि राम्रो रहनेछ भने आफूले अलिकति केही कष्टकर भोगेरापनहरूलाई सही गर्ने अपेक्षा रहनेछ। छैटौं ग्रह अलि शत्रुकारक मानिन्छ, तपाईँको कुरा काट्नेको संख्यामा विशेष ध्यान दिनुहोला, राम्रो हुन्छ। उन्नति र प्रगतिमा तपाईँको लागि धेरै कुरामा सहज छ। तपाईँको लागि मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामबाट सफल प्राप्तिको लागि दिन शुभ छ। अलिकति काममा विशेष ध्यान नदिए स्वास्थ्यमा भने केही समस्या आइपर्ने योग राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 9845 97658, 9842473601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनमा दिन सुखद बन्दै जान सक्ने योग छ। पठन पाठनको लागि धेरै कुरामा राम्रो खालको अवसर छुट्ने योग राशिमा संकेत देखिएको छ। तर कर्ममा पनि थोरै रुचि भने वृद्धि रहनेछ। आजको दिनमा मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफल हुने खालको योग रहेको छ। लामो दूरीको यात्राहरूबाट पनि सहज छ। तपाईँको दिनलाई सकारात्मक बनाउने खालका योगहरू आजको राशिमा संकेत देख्न सकिन्छ। आजको दिन उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालको योग देख्न सकियो। धनुराशिको लागि धनस्थानमा चन्द्रमा आज दिनै बनिरहने भएकाले आर्थिक क्षेत्रमा व्यापारिक क्षेत्रमा पनि तपाईँको लागि दिन सुखद बन्ने खालका योग राशि धनुलाई संकेत देख्न सकिन्छ। मकर राशिको लागि लग्नमा चन्द्रमा छ। राजकीय सम्मान प्राप्त रहन्छ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना छ। आज तपाईँको कुनै पनि महत्वपूर्ण अवसरहरू प्राप्त गर्ने खालका योगहरू पनि राशिमा संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूबाट पनि साथ सान्निध्य प्राप्त राम्रो देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि आजको दिन सखत नबल्ला। 12 चन्द्रमा लग्नमा राहु अलिकति दुविधायुक्त ग्रहहरूमा काममा सफलता असहज हुने खालको योग देखिन्छ। तपाईँले काम गर्दाखेरि आजको दिनमा तपाईँले अलिकति मनमा भगवानको स्मरण गर्दै अगाडि बढ्नुहोला। अन्यथा कामबाट धोका हुन सक्ने खालको योगहरू आजको राशिबाट कुम्भलाई संकेत देखिन्छ। मीन राशिको लागि भने कर्म सकारात्मक छ। स्वास्थ्य खेलकुदका क्षेत्रमा मन वृद्धि रहनेछ भने दौड़धूपमा असाध्य दिन सकारात्मक बन्दै जाने खालको योग छ। प्रेममा सफलता हात पर्ने योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 9843 97658 9812473601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग छु। हामी नेपालभरका विभिन्न रेडियो स्टेशनहरूबाट एकै साथमा कार्यक्रम तपाईसँग पुर्याइरहेका छौं। विभिन्न रेडियो स्टेशनहरूलाई पनि विशेष आभार। आज हामी विशेष गरी गुरु पूर्णिमाको दिनमा छौं। धेरैको आज हामी चिन्हहरू नहेरिकन तपाईँहरूका मनमा भएका कमेन्टहरू पनि हेर्ने हो कि भन्ने भइरहेको छ। आज कमेन्टहरू छन्, म कमेन्टहरूलाई वाचन गर्ने प्रयास गर्छु। दुई चारवटा कमेन्टहरू हाम्रो साथमा आइसकेका छन्। तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने आज हाम्रो पात्रो एप्लिकेशनबाट ज जसले सनातन रेडियो नेटवर्कमा गएर सुन्नु भएको छ, सबैभन्दा पहिले हाम्रो पात्रो खोल्नुहोला। हाम्रो पात्रो एप एउटा तपाईँले चाहिँ प्ले स्टोरमा गएर डाउनलोड गर्नुपर्ने हुन्छ। यो एन्ड्रोइड मोबाइलबाट कमेन्ट गर्न मिल्छ, आइफोनबाट कमेन्ट गर्न मिल्दैन फेरि है। अनि त्यहाँबाट तपाईँहरूले चाहिँ गएर रेडियोको बक्समा गएर भित्र सनातन रेडियो नेटवर्क खोज्नुहोला, यास एन एटीएन सनातन रेडियो नेटवर्क खोजेर त्यहाँबाट सुन्दै गर्नुभएको छ यो आवाज, अनि त्यहीँबाट कमेन्ट पनि गर्न सक्नुहुन्छ। तपाईँको कमेन्ट पढ्छौं, त्यसपछि हामी तपाईँलाई फोनबाट पनि कुराकानी गर्ने प्रयास गर्छौं है त। आज हामी हिजोको एउटा कमेन्ट पढ्छु म। राधे राधे गुरू, म इलामबाट प्रज्ञा घिमिरे सनातन रेडियो नेटवर्क सुनिरहेको छु। सर्वप्रथम त मेरो बाबा आमालाई साथै सम्पूर्ण गुरूहरूलाई भोलि हुने गुरु पूर्णिमाको धेरै धेरै शुभकामना भनेर हिजोको दिनमा प्रज्ञाजीले हामीलाई कमेन्ट गर्नुभएको रहेछ, आज पढे। आज अर्को कमेन्ट छ, गुरूर ब्रह्मा गुरूर विष्णु गुरूदेव महेश्वर गुरू साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर हुनुहुन्छ, गुरु नै साक्षात परब्रह्म हुनुहुन्छ। त्यस्ता श्री गुरूलाई मेरो कोटि कोटि प्रणाम। हे गुरूदेव, तपाईँले अज्ञानको अन्धकार हटाई ज्ञानको दिव्य ज्योति प्रज्वलित गर्नुभयो। तपाईँको कृपा मार्गदर्शन र आशीर्वादले जीवनलाई सही बाटोमा डोरिआएको छ। तपाईँको प्रत्येक उपदेश अमृत सरह मूल्य छ। तपाईँप्रति श्रद्धा भक्ति र सम्मान सधैँ अटल रहोस्, गुरु पूर्णिमाको शुभकामना भनेर हामीलाई शकुन विश्वकर्माले लेख्नु भएको छ। उहाँको भोजपुरको कमेन्ट हो। अर्को छ, जय श्री राधे गुरु, गुरु पूर्णिमाको धेरै धेरै शुभकामना भन्नुभएको छ मगरनीताले। अर्को छ, गुरूर ब्रह्मा गुरूर विष्णु गुरूदेव महेश्वर गुरू साक्षात परब्रह्म तस्मै श्री गुरु। अलिकति बद्री अरियालजीले लेखेको श्लोक अलिक अशुद्ध भएको छ है। गुरू, मकवानपुर गढी एफएमबाट ज्योतिष दर्पण कार्यक्रम प्रसारण भइरहेको छैन, यो विषयमा हजुर अवगत हुनुहुन्छ कि भन्नुभएको छ बद्रीजी। आज म जानकारी लिइहाल्छु के रहेछ है। सबै चाहिँ तपाईँहरूले यसरी जानकारी गराउनु भयो भने बल्ल थाहा हुन्छ। श्री राधे गुरु, सन्चै भइसिन्छ त गुरु। आज गुरु पूर्णिमा जति पनि यो सनातन रेडियो नेटवर्क ज्योतिष दर्पण सुनिरहेको छ उहाँहरू सम्पूर्णमा गुरु पूर्णिमाको धेरै धेरै शुभकामना, र विशेष गरी मेरो प्यारो मामु बाबाको लागि पनि, र मेरो कमेन्ट पढेर सम्पूर्ण महानुभावसम्म पुर्याइदिने गुरु हजुरलाई पनि गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। आजको दिन शुभ रहोस्, राधे राधे भन्नुभएको छ, धन्यवाद छ। गुरु राधे राधे, म खोटाङ जन्ते ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो। हाल भारतको पंजाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु। गुरू गुरु ब्रह्मा गुरु विष्णु गुरूदेव महेश्वर गुरू साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरु पूर्णिमाको लाखौं लाख शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना। यसरी नै हजुरले धर्म संस्कार र संस्कृतिको ज्ञान बढ्दै जानुहुनेछ भन्ने आशा मान्छु। गुरु राधे राधे भन्नुभएको छ, विशेष धन्यवाद छ। सृजना विकको कमेन्ट छ, राधे राधे गुरु, म सृजना विक हो, कालीकोटबाट रेडियो नयाँ कर्णाली सुन्दैछु। गुरु पूर्णिमाको गुरूलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ, विशेष आभार सम्पूर्ण प्रति। जय श्री राधे गुरू, म राजकोट कालीकोटबाट रमेश योगी हो, म अनलाइन मार्फत रेडियो सुन्दैछु भन्नुभएको छ। रमेशजीलाई पनि विशेष विशेष धन्यवाद। हामी विशेष गरी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै जानकारीहरू हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहनेछौ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। कमेन्ट हामी चेक गर्दैछौ, कमेन्ट नभए हामी फेरि फोनतर्फ लागिहाल्छौं। अर्को कमेन्ट छ, राजराजी गुरुदेव, म पाँचथर जिल्लाको फितिमबाट रेडियो मितेरीमा आजको कार्यक्रम सुन्दैछु। हिजो हजुरले नक्षत्रको बारेमा बताउनु भएको थियो, त्यसमा मेरो एउटा जिज्ञासा रहेको छ। मूल नक्षत्रको यबाट नाम उठेको व्यक्तिको बारेमा बताउनुहोस् भन्नुभएको छ। अब यो य भन्ने शब्द मूलमा छैन फेरि, अब तपाईँ अलिकति क्या आदि कुरो बुझिदिएर खत्तम भयो त नि। झन्ने मैले आज फोन लिएको, आज मैले नक्षत्रको बारेमा त बताउनै पर्छ अब परेन, किनभने अब यतिखेर विवेकजीले लेख्नु भएको बुढोय मूलमा पर्दैन फेरि, यो मान्छेको एकदम समस्या क्या। ए यो भावी मूल भन्छौ हामी होइन, ए भनेको चाहिँ बुढो य, यसलाई हामी य भन्छौ, ए होइन, ए भनेको चाहिँ बुढो एको एघारवालालाई ए भन्ने गरिन्छ। यो तपाईँले लेख्नुभएको बुढो य चाहिँ ज्येष्ठ नक्षत्रमा पर्छ, बुझ्नुभयो, ज्येष्ठमा त पर्यो, ज्येष्ठमा जन्मिने छोरी मान्छे र चाहिँ जेठाजुको घरमा बिहे नगरौँ मैले यही भनेको होइन। ज्येष्ठ भनेको नो या ई यु ज्येष्ठ भन्ने हुन्छ क्या, ज्येष्ठमा जन्मिने मान्छेले चाहिँ जेठाजु भाइ घरमा बिहे नगर्नु भन्न खोजे है। अनि यो मूल भनेको चाहिँ बुढो यको एकारवाला ए क को के भने जस्तो यको ए के है, ए यो भावी मूल चार पाउ हुन्छ, चार पाउलाई मूल भन्ने गरिन्छ है। अर्को कमेन्ट आएको छ, म यसको बारेमा अझ धेरै जानकारी गराउँछु, अर्को कमेन्ट आए पढिहालौं। राजराजी गुरु, म खोटाङको जन्दे ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पंजाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु। गुरु, धर्म र पहिचानको नाममा अहिले धरानको विजयपुर डाँडामा राई र लिम्बूहरू बीचमा चिन्डो र सिलाम साक्माको विषयमा विवाद हुनु र कथावासीका राधिका दासी र धार्मिक अभियन्ता वेदिका केशुबीच विवाद हुनु, आमा हात्ती बलियो कि हात्ती छाप चप्पल उस्ता उस्तै हो नानु, हामी जस्तो बलियो हात्ती छाप चप्पल भने जस्तो होइन र गुरु, किन एउटै धार्मिक आस्था भएकाहरू बीचमा किन यस्तो तल्लो स्तरको झगडा विवाद भएको होला, के अब धर्म मासिन लागेको हो त गुरु, जय श्री राधे। अब यो प्रश्न न मैले झगडा गरेका छु, अब अरूको झगडा कहाँबाट सुरु भएको छ केबाट भएको छ मलाई पनि थाहा छैन। अब तपाईँले भन्नुभयो अहिले मलाई के अरे धरानको विजयपुर डाँडामा राई र लिम्बूहरू बीचमा चिन्डो र सिलाम साक्माको विषयमा विवाद, अब यो विवाद भारै छ भन्ने कुरो बल्ल थाहा पाएँ। यता धार्मिक अभियन्ताहरू जस्तै राधिका दासी माताको भनौँ न गुरुआमा भनौँ, अब सबैले गुरुआमा भन्नुहुन्छ, गुरुआमा र वेदिकाजीको चाहिँ विवाद हुनु, अब यो खै त्यो अब हामी त्यसको लागि न्यायाधीश हुन हुँदैन, सांस्कृतिक गल्ती गरेको छन् भने भोलि मैले पनि सुधार भोग्नुपर्छ, नभएदेखि अरूको बारेमा म ठ्याक्कै बोलिहाल्दिन। गुरु राधे राधे, म बेङ्गलोरबाट है सुन्दैछु, मलाई भने खाने मन पनि लाग्दैन अनि काम गर्ने मन पनि लाग्दैन, कहिले कसैले बोल्यो भने रिस उठ्ने किन होला गुरु भन्नुभएको छ, यो दीपकजीले लेख्नु भएको हो। यो ग्रहहरूमा अलिकति तालमेल नमिलेर मान्छेलाई चाहिँ डिप्रेसन हुने समस्या ग्रहले पार्छ, त्यही भएको हुन सक्छ तपाईँलाई, यो खान मन नलाग्नु सबै कुरा हुनु भनेको डिप्रेसनको लक्षण हो। टाउकोमा भएका ग्रहहरू श्री भागमा लग्नमा द्वादश स्थानमा धनस्थानमा भएका ग्रहहरूको पहिचान गरेर त्यसको उपचार पद्धतिमा चाँडै लाग्नु भयो भने सफल अवश्य मेरो भनिन्छ है त। यति भने आज हामी तपाईँलाई अबको क्रममा हिजो हामीले भनेको मूल नक्षत्र, अश्लेषा नक्षत्र, विशाखा नक्षत्र र के नक्षत्र भनेको थिएँ ज्येष्ठ नक्षत्रको चाडा नक्षत्रको बारेमा आज अझ क्लियर रूपमा तपाईँलाई बताउनेछु र अन्य कुरा पनि थप्नेछु। विशेष गरी आज गुरु पूर्णिमा भएकाले सकभर ज्ञान मात्रै दिउँ भन्ने मेरो अलिकति चाहना बढेको छ आज, त्यसो भएको हुँदा तपाईँले सुन्दै हुनुहुन्छ ज्ञानवर्धक कार्यक्रम ज्योतिष दर्पण लाग्छ भने सुन्दै गर्नुहोला। एकैछिन विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामीले हिजो के भन्यौं, तपाईँलाई हिजो चारवटा नक्षत्रको बारेमा हामीले जानकारी गरायौं, अब त्यसलाई आज म पूरै रूपमा क्लियर रूपमा तपाईँलाई बताउने प्रयास गर्छु। आज समय टन्नै छ। शश्रु विनाश महिजो सुतराम विधत्त कन्या सुतो निरतिजो ससुरम हतस्थ ज्येष्ठा भजात तनया सोदवा ग्रजम च सग्राक निजा भवती देवर नाश कर्ति। शश्रु विनाश महिजो सुतराम विधत्त कन्या सुतो निरतिजो ससुरम हतस्थ ज्येष्ठा भजात तनया सोदवा ग्रजम च सक्राक निजा भवति देवर नाश कर्ति भन्छ शास्त्रले। श्वश्रु, श्वश्रु भने के हो? ससुरा। जस्तै अश्लेषा नक्षत्रमा जन्मिने केटा वा केटीले सासुको विनाश हुन्छ भनेर शास्त्रमा लेखेको छ। बुझ्नु है, फेरि अब एकदम तपाईँ यहाँनिर आएर बुझ्नुपर्छ। अश्लेषा नक्षत्रमा जन्मिने केटा होस् वा केटी होस्, त्यसले के गर्छ? सासुलाई पिर्छ भन्छ शास्त्रले। मूल नक्षत्रमा जन्म भएको केटा होस् वा केटी होस्, ससुरो पिर्छ भन्छ त्यसले। तर यो अश्लेषा र मूल भयो। अनि अर्को के भन्छ? ज्येष्ठा नक्षत्रमा जन्मे कि केटोले होइन है, फेरि केटीले मात्रै भने स्त्रीले मात्रै कन्याले मात्रै आफ्नो जेठाजु भएको घरमा बिहे गर्यो भने जेठाजुलाई पिर्छन् भनेर शास्त्रमा लेखा छ। अब विशाखा नक्षत्रमा जन्मिने केटीले भने स्त्रीले फेरि देवर भएको घरमा जेठा छोरासँग बिहे गर्यो भने देवरलाई नाश गर्छिन् पिर्छिन् भनेर शास्त्रमा लेख्छ। नाश कर्ती भन्छ क्या, नाशै हुन्छन् भन्छ, मृत्यु नै हुन्छ अथवा ठूलो कष्ट आउँछ, असाध्य रोगी हुन्छन्, सम्पत्ति अब के हुने हो, धेरै कुरामा समस्याहरू हुन्छ भन्छ शास्त्रले। तर अश्लेषा नक्षत्रमा चारपा हुन्छ है। अब अश्लेषा नक्षत्रले के पिर्ने भयो? सासु पिर्ने भयो। अब अश्लेषा नक्षत्र भने के हो? डी डु डे डो अश्लेषा भन्छ क्या। अब यो डी डु डे डोले सबैले पिर्ने हो त? अश्लेषा नक्षत्रभित्र पनि जुन हामीले अश्लेषा भन्छौ नि, अश्लेषा भनेको चौथो पाउले बाबा पिर्छ, तेस्रो पाउले आमा पिर्छ, दोस्रो पाउले धन पिर्छ, पहिलो पाउले शुभ हुन्छ भन्छौ नि। हो, पहिलो पाउ भएको मान्छेले पिर्दैन है। फेरि दिल्ली कुमारी भन्ने अथवा दिल्ली राज भन्ने मान्छेले पिर्दैन। दोस्रो पाउ, तेस्रो पाउ र चौथो पाउले मात्रै पिर्ने भयो। यो चाहिँ केमा हो? यो चाहिँ अश्लेषामा सासुको लागि हुनेमा चाहिँ त्यो खालको भयो। बुझ्नुभयो कि भएन? जुन तपाईँको चाहिँ अश्लेषाको अश्लेषाले चाहिँ पिर्छ भनियो, तर अश्लेषाको पहिलो पाउले सुख दिने भयो। दिल्ली कुमार अथवा दिल्ली राज दिल्ली माया नाम आउने व्यक्तिले चाहिँ सासु पिर्दिनन् है। फेरि डु अक्षर डे अक्षर डो अक्षर अश्लेषामा पर्यो भने सासुलाई हानि हुन्छ पिर्छ भन्ने शास्त्रीय मान्यता हो। अर्को अश्लेषापछि मूल नक्षत्र आयो होइन, मूलमा पनि के छ? मूलको पहिलो पाउले बाबा पिर्ने, दोस्रो पाउले धन पिर्ने, के अरे मूलको पहिलो पाउले बाबा, दोस्रो पाउले आमा, तेस्रो पाउले धन पिर्ने, चौथोले शुभ हुन्छ भन्छ नि। मूल भनेको ए यो भावी मूल, पहिलो दोस्रो तेस्रोले पिर्ने भयो। जसको भीमराज भीमकुमारी भीमकान्त भन्ने व्यक्ति आए भने त्यसले फेरि ससुरालाई राम्रो पनि गर्ने भयो। यसको लागि तपाईँको चिना हेर्नुपर्छ। तपाईँले बुहारी ल्याउँदै हुनुहुन्छ होइन, कस्तो खालको बुहारी ल्याउने? तपाईँले चाहिँ छोरी दिँदै हुनुहुन्छ, कस्तो ठाउँमा छोरी दिने? अथवा तपाईँको चाहिँ श्रीमान बा अश्लेषामा पिर्या छन्, आफ्नो आमालाई पिर्छन्, बा चाहिँ मूलमा पर्या छन् कि बाबुलाई पिर्छन् कि, यी कुराहरू हेर्न जरुरी हुन्छ क्या। त्यही भएर सबै कुराहरूको हेर्नुपर्छ। अब मैले अर्को के भने, विशाखा के अरे अर्को ज्येष्ठा, ज्येष्ठा नक्षत्र भनेको के हो? ज्येष्ठा नक्षत्र भनेको चाहिँ तपाईँको जेठाजु पिर्ने ग्रह हो। अब यो ज्येष्ठा नक्षत्रमा के पर्छ?
नो या यी यो ज्येष्ठ वृश्चिक राशि पर्छ है। यो ज्येष्ठ नक्षत्र हुने व्यक्तिहरूले सकभर कान्छो छोरासँग बिहे नगर्नु, माइलोसँग नगर्नु, जेठे छोरासँग बिहे गर्नु भन्छ शास्त्रले। गरिहाल्यो कम्तीमा नक्षत्र दोष त शान्ति गर्न मिल्छ, धेरैको समस्या यहाँ छ, कार्यक्रम त सुन्दै हुनुहुन्छ तर ला थाहा थिएन गुरु मेरो छोरी त मैले त कान्छो छोरालाई दिएँ उसको घरमा जेठाजु छन् भन्ने मान्छे पनि हिजो आउनुभयो, किनकि मैले हिजो मेरो फेसबुकमा ज्येष्ठाको बारेमा थोरै मात्र लेखेको थिएँ, तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने हाम्रो पेज भेट्नुहुन्छ, त्यहाँ पनि तपाईँले धेरैले गएर हेर्नु भएको छ, धेरैले सेयर गर्नु भएको छ, त्यहाँ मलाई हिजोले त्यहाँ जसले देख्नु भएको छ प्राइभेट मेसेजमा आएर मेरो छोरीको त यसो भनी गुरु के हुन्छ होला पिर्छ होला है भन्नुहुन्छ, अनि कतिले फेरि मेरो बुहारी ज्येष्ठामा जन्मिया रहेछ तर कान्छो छोरालाई ल्यायो मेरो ज्येष्ठ छोराको राम्रो भइरहेको छैन त्यही हो त भन्नुभएको छ, त्यो के हो त्यसलाई शान्ति गर्ने उपाय पनि त भइसकेकोलाई अब थाहा हुँदाहुँदै चाहिँ जबरजस्ती नगर्नु, थाहा नभइकन अन्जानमा भयो भने कम्तीमा ज्येष्ठा नक्षत्रको स्वामीको पूजाहरू गरेर त्यसलाई चाहिँ शान्त गर्ने उपायहरू हुन्छ, त्यसलाई नक्षत्र दोष शान्ति भनेर संकल्प गर्नुपर्छ है त। अब रहेको कुरा विशाखा, विशाखा नक्षत्र भनेको के हो ती तु ते तो विशाखा। अब यहाँ विशाखा नक्षत्रको चाहिँ के भन्छ भने विशाखा नक्षत्रमा जन्मेकी कन्या देवरलाई हानिकारक हुन्छ त्यो पक्का हो, तर विशाखा नक्षत्रको पहिलो चरण दोस्रो चरण तेस्रो चरणले पिर्दैन, जुन विशाखा नक्षत्रमा जन्म भएर पनि वृश्चिक राशि परेको छ तो अक्षरबाट तोत्र कुमारी तोरण कुमारी तोया नाथ तोया नन्द यस्तो नाम चाहिँ छोरी मान्छेको छ भने त्यसले देवर पिर्ने हो, फेरि विशाखाको ती तु ते यी अक्षरहरू चाहिँ फेरि शुभ नै मान्ने गरिन्छ। हेर्नुहोस् त यही शास्त्रले भन्छ, पहिलो श्लोकमा पिर्छ भनिदिन्छ सिधै डाइरेक्ट, दोस्रो श्लोकले भन्छ यी यी पाउबाट पिर्दैन भन्छ, भनेको यो हाम्रो शास्त्र के छ भने असत्य गहनीय छ क्या, एउटा हेरो एउटा भन्छ अर्को हेरो अर्को भन्छ, त्यही भएर दुई साध्य पाद त्रयजा कन्या देवर सख्यदा, दुई साध्य पाद त्रयजा कन्या देवर सख्यदा मूल्यान्त पाद सार्पाद्यम पाद जाते तयो शुभे। देख्नुभयो त श्लोक यो पाउको पनि भेद गरेको छ, त्यही कारणले गर्दा हामीले तपाईँलाई प्रष्ट रूपमा बुझायौं यो ज्येष्ठ नक्षत्र श्लेष नक्षत्र मूल नक्षत्र र विशाखा नक्षत्र, विशाखाको अन्तिम पाउले पिर्ने भयो होइन, ज्येष्ठ सबैले पिर्ने भयो, मूलको तीन पाउले पहिलो दोस्रो तेस्रो पाउले पिर्ने भयो, विशाखाको दोस्रो तेस्रो र चौथोले पिर्ने भयो, बुझ्नुभयो नि, क्लियर रूपमा बुझ्नु होला, फेरि तपाईँले बुझ्नु भएन र उल्टो बुझ्नु भयो उल्टो हल्ला चला भने फेरि घरमा समस्या हुन्छ। अब तपाईँको घरमा बुहारी के राशिका हुन् ख्याल गर्ने, के नक्षत्र हो, कहिलेकाहीँ घरमा चिना त मिलेको छ तर अश्लेषा नक्षत्र होइन यस्ता यस्ता नक्षत्रहरू हेरेन भने समस्याहरू पर्छ, त्यसो भएको हुँदा तपाईँहरूले पुरै रूपमा हेरेर अनि बल्ल अगाडि तपाईँहरूले बढ्नुहोला है त। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यिनै जानकारीहरू दिएँ आज, अब तपाईँहरूलाई केही अरू मनमा भएका कुराहरू छन् भने तपाईँले राख्न सक्नुहुन्छ, एकचोटि कमेन्टतर्फ गइहालौँ हामी, के छ आज, आज धेरैको कमेन्ट आउनेवाला छ, कमेन्ट धेरै आएको छैन। जय श्री राधे गुरुजी, म सन्तोष विश्व कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु गुरु, आज पर्न गएको गुरु पूर्णिमाको मलाई जन्म दिने मेरा आमा बाबा लगायत सम्पूर्ण गुरूहरूमा हार्दिक नमन सहित मनीदेखि सम्मान सहित गुरु पूर्णिमाको हार्दिक शुभकामना, सबै गुरूहरू आजसम्म जुन जुन गुरूहरूले सही बाटो मार्ग दर्शन गराउनु भयो सम्पूर्ण गुरूलाई विशेष विशेष शुभकामना गुरूजी भन्नुभएको छ, विशेष विशेष धन्यवाद दिन चाहन्छु। अर्को कमेन्ट छ, जय श्री राधे गुरु, म उर्लाबाडी 2 मोरङ मंगलबारेबाट हुँ, रूपेश राई माझी गुरु, आज गुरु पूर्णिमाको गुरु पूर्णिमा हो त्यही भएर हजुर याद आयो, हजुरलाई सम्झेको मेरो प्रिय गुरुदेव हजुरले आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास छ मलाई, मेरो गुरुदेव भन्नुभएको छ,
विष्णु घिमिरे रायलाई, रायमाजीलाई विशेष विशेष आशीर्वाद, सम्पूर्णलाई आशीर्वाद। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहँदाखेरि आज गुरु पूर्णिमा भएकाले आज विशेष गरी गुरुकै बारेमा मात्रै हामीले चर्चा र परिचर्चा गर्यौं। त्यसो भएको हुँदा तपाईँलाई पनि त्यस्तो केही लाग्छ अथवा तपाईँलाई पनि त्यस्तो केही हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरू लिन नक्षत्रको बारेमा तपाईँले चाहिँ हामीलाई केही कुराहरू लिन मन इच्छा छ भने दिउँसो यिनै नम्बरमा फोन गरेर दिनैभरि तपाईँले हामीलाई सम्पर्कमा रहेर हामीसँग भएका विशेष विशेष कुराकानीहरू हामी जोड्ने प्रयास गरिरहेका छौं। र हामी भूत भविष्य र वर्तमान चिना हेर्ने मात्रै काम नगरेर हामी धेरैभन्दा धेरै अन्य कुराहरूलाई पनि हामी जोडिरहेका हुन्छौँ। किन जोडिरहेका छौँ भने तपाईँलाई कहिलेकाहीँ ज्ञानवर्धक कुराहरू दिन सक्यौं भने धेरै कुरामा राम्रो हुन्छ भन्ने हाम्रो आशा छ है। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानहरू पनि गर्छौं। 98453 97658 र 98142376 सीधा रूपमा सम्पर्कमा हामी रहने प्रयास गर्ने हुन्छौं, हामी गर्छौं। आज पनि फेसबुकमा नयाँ कुराहरूको उदयमान हुँदैछ। हामी आज पनि तपाईँलाई फेसबुकमा नयाँ कुरा लेख्दैछौं, एकैछिनपछि पोस्ट गर्ने तयारीमा छौं हामी। तपाईँले हामीलाई फेसबुकमा फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 भन्ने फेसबुकमा गएर तपाईँले हामीलाई फलो गर्दै हामीसँग फेसबुकको परिवार बन्न सक्नुहुन्छ। टिकटकमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला, युट्युबमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला। हामी सबै ठाउँमा तपाईँहरूसँग जोडिएर हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहनेछौँ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा आजको लागि हामी तपाईँलाई यिनै ज्ञानहरू दियौं। अब यो बृहस्पति अस्त भएको बेला आज गुरुहरूको पूजा गर्न चाहिँ हुन्छ। अब बृहस्पति 24 गतेबाट उदयमान हुँदै हुनुहुन्छ। अबको केही दिन पछाडि बृहस्पति उदयमान हुँदै गर्दा हामीले पूजा पाठहरूमा पनि ध्यान दिनुपर्छ। पूजा पाठहरू अब यो विशेष गरी श्रावण महिनामा यसपालि ग्रह शान्तिहरू गर्न पाइएको छैन। अब धेरै भक्तहरूको ग्रह शान्ति गर्ने तयारी हामीले गरिरहेका छौं, तर ज जसले पहिलो नाम लेखाउनुहुन्छ उहाँहरूलाई पालो पर्छ, अन्यथा तपाईँहरूको पालो नपर्न सक्छ, ध्यान दिनुहोला। त्यही भएर तपाईँहरू पनि ग्रह शान्ति गर्नको लागि चाहिँ पछि भन्नुभयो भने के हुन्छ, पछि भन्नुभयो भने तपाईँहरूले पालो नपाउने खालको अवसर हुन्छ। त्यही भएर बेलैमा हामीलाई सम्झाएर आफ्नो नामहरू टिपाउँदै गर्नुहोला। अनि हामी भदौको पहिलो हप्ता हामी फेरि पूर्वतिर आउने तयारी गर्दैछौ है। हामीलाई अब जताबाट फोन धेरै आउँछ, मित्तेरी एफएम सुनेर फिदिमबाट धेरै फोन आउँछ कि शङ्खुवा सुनेर यता दिङलाबाट फोन धेरै आउँछ होइन, दिङला नेपाली डाँडा चौकी डाँडा सडानन्द गाउँपालिका भनौँ न होइन कि सडानन्द बाट हामीलाई कसले फोन गर्नुहुन्छ, हामी त्यो नाम टिपिरहेका छौँ। जताबाट धेरै आउनुहुन्छ हामी त्यतै जाने तयारी गर्दैछौँ। अनि बर्खाको बेला भइरहेको छ, तपाईँहरू पनि सजग भएर हिँड्नुहोला, यो बेला यात्रा गर्दाखेरि पनि ध्यान दिनुहोला भन्न चाहन्छु म। आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान मात्र नभई ज्ञानवर्धक कुराहरू तपाईँलाई हामीले नक्षत्रको बारेमा थोरै भए पनि प्रकाश पार्न सफल भइयो। तपाईँलाई विशेष विशेष आशीर्वाद, विशेष विशेष शुभकामना दिन चाहन्छु। अब हामी कहिलेकाहीँ दशैंको बारेमा पनि हामी चर्चा र परिचर्चाहरू गर्छौं। आज हामीलाई तपाईँको यात्राहरू गर्दै गर्दाखेरि अथवा विजया दशमीको बारेमा एउटा श्लोकको अर्थ लाएर आज कार्यक्रमबाट म बिदा हुन्छु। विजया दशमीको सिद्ध मुहूर्त ईसमासी सीता दशमी विजया शुभ कर्मसु सिद्धि करी कथिता
श्रवणक सेविता सुताराम सुबदा निर्वक्तेस्तु गमे जय सन्ति करी भन्छ क्या शास्त्रले। यो के भन्न खोजेको भने ईसा मासी सीता दशमी विजया, ईसा माने आश्विन महिनाको, सीता भनेको शुक्ल भनेको पक्षको दशमीलाई विजया भन्ने गरिन्छ। यो असोजको शुक्ल पक्षको दशमी तिथिलाई विजया संज्ञक तिथि भन्ने गरिन्छ। यो शुभ कर्मसु सिद्धि करी कथिता, यो दिनमा चाहिँ शुभ कर्म गर्दाखेरि सिद्ध हुन्छ भन्ने इतिहास पनि छ। त्यसमा पनि श्रवण इच्छयुता, श्रवण नक्षत्रयुता, श्रवण नक्षत्रले सहित भएको विजया दशमीको दिनमा त झन् यसलाई के भनिन्छ शुभ कार्य, यो जस्तो राम्रो हुँदैन। यो दिन त के हुन्छ निरप त्यस्तु गमे, राजाको यात्रा पनि शुभ, जया सन्धि गरी युद्धहरू गर्नको लागि, सन्धिहरू गर्नको लागि, यो दिन आफू विजय हुनको लागि विजया दशमीको दिन विशेष मुहूर्त रहने गरेको छ। यो तपाईँले ध्यान दिनुपर्छ। त्यही भएर जहिले पनि कार्तिकमा परे पनि, असोजमा परे पनि, जहिले परे पनि विजया दशमी दशैं भनेको पक्षले अनुसार चन्द्रमान अनुसार चाहिँ असोज महिनाको शुक्ल पक्षको दशमीको दिनलाई नै के भनिन्छ दशैं भन्ने गरिन्छ हामीले। त्यही भएर तपाईँहरू पनि ध्यान दिनुहोला। यो तपाईँहरूले ध्यान दिनु भएन भने धेरै कुरा बिग्रिन्छ। अनि हरेक विजया दशमीको दिन चाहिँ श्रवण नक्षत्र युक्त भयो भने अझ बेटर हुन्छ, झन् राम्रो हुन्छ। तर यसपालि कार्तिक महिनाको 4 गते परेको छ, धनिष्ठा नक्षत्रको दिन परेको छ, श्रवण परे भए अझ धेरै राम्रो हुन्थ्यो होइन। यसपालि चाहिँ धनिष्ठा परेको छ है, फरक छ। अब कहिलेकाहीँ हामी यात्रा गर्नै नहुने कुराहरू होइन, कहिलेका मान्छेले भन्छन् नि होइन, कस्तो कस्तो खालको महत्वपूर्ण कुराहरूलाई चाहिँ यात्राहरूमा चाहिँ तपाईँले कहिलेकाहीँ कुनै पनि यात्रा, जस्तै व्रतबन्ध संस्कारको लागि यात्रा गर्दै हुनुहुन्छ, अथवा कुनै पनि देवालयको मन्दिरको लागि यात्रा गर्दै हुनुहुन्छ, विवाहहरूमा जानको लागि यात्रा गर्दै हुनुहुन्छ, अनि त्यो बेला चाहिँ कहिलेकाहीँ सुतक परिदियो, कहिलेकाहीँ मृत्यु भएर असोज भएर जुठो बार्नु पर्यो भने त्यो बेला चाहिँ जस्तै मानौ, उदाहरणको लागि तपाईँको कोही आफन्तको बिहा हुने भयो, तपाईँको काकी अथवा ठुल्यामा बित्नुभयो, तर त्यहाँ गएर चाहिँ टीका लाउन हुँदैन, छुन हुँदैन, तर बाहिरबाट हेर्छु भन्न हुँदैन, शास्त्रले त भन्दैन। के भन्छ शास्त्रले भने व्रतबन्ध न देवता प्रतिष्ठा करपीडित सबसूतका समाप्तौ न कदापि चलित काल विद्युत घन वर्षा तु हिनेपि सप्तरात्रम भन्छ। यो के भन्छ भने कहिलेकाहीँ तपाईँलाई कुनै पनि व्रतबन्धको, देवालयको प्राण प्रतिष्ठाको, विवाह उत्सवहरूको लागि जानुभयो भने त्यो बेला यात्रा, जुठो सुतकै बेला यात्रा गर्नुभयो भने अशुभ हुन्छ। के हुन्छ त्यस्तो बेला? अकाल विद्युत घन वर्षा तुहिनेपि, बुझ्नुभयो? यो कहिलेसम्म हिँड्न हुन्न सकिन्छ भने सप्तरात्रम भन्छ, 7 रात चाहिँ नचलेत नगच्छेत भन्छ क्या शास्त्रले। यसको अर्थ के हो भने सकभर जुठो सुतक परेको 7 दिनसम्मको यात्रा नगर्नु बन्देज गरेको छ शास्त्रले। त्यही भएर हामीले कहिलेकाहीँ घरहरू सर्यौं भने कम्तीमा 7 रात चाहिँ त्यहाँ बास बस्नु सही भन्छौ नि। कारण के रहेछ? कुनै पनि शुभ कर्म गर्दाखेरि 7 रात चाहिँ अन्त जान हुँदैन, घर सर्नुभयो फुत्त भोलिपल्ट अन्त हिँडिदिनु भयो मिल्दैन। कम्तीमा घर सरेपछि 3 रात 7 रात त्यहीँ पकाएर खानुपर्छ भन्नेको अर्थ त यसबाट हुन्छ, बुझ्नुभयो नि। त्यसो भएको हुँदा हामी
यिनै यिनै कुराहरूको जानकारी तपाईँलाई दिनेछौँ। अलिकति एउटा कुरो के हो भने तपाईँहरूलाई कति क्या तपाईँहरूले चाहिँ खोजिदिनु पर्यो, यो कुराको प्रचार गरिदिनुहोस् त भन्नुभयो भने हामी त्यसलाई सजिलो हुन्छ। के गर्ने के संसार कति छ, कति प्रचार गर्नेको कुरा हामीले हाम्रो ज्ञानले भ्याएसम्म हामीले बुझेसम्म तपाईँलाई ज्ञानवर्धक कुराहरू दिइरहेका छौँ। हामी यिनै यिनै ज्ञानका कुराहरू आज पनि फेसबुकमा हामी लेख्दैछौँ, ध्यान दिएर हाम्रो फेसबुकमा पनि फलो गर्दै गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान उपस्थित हुने वार्ताका साथमा आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे राधे।

0: यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख सभा 95.5 MHz।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटहरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525854 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लास।
10: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।
11: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आसुति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
14: यसको जन्म जयन्तीका अवसरमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरू पूर्णिमा मनाउने गरिन्छ। त्यस्तै आजको दिनलाई व्यास जयन्ती समेत भनिन्छ। गुरूलाई धर्मशास्त्रले ब्रह्मा विष्णु र महेश्वर र माता पिताको रूपमा वर्णन गरेको छ। गुरू पूर्णिमाका अवसरमा आज देशभरका विभिन्न गुरूकुल शिक्षालय एवं संघ संस्थाले पनि गुरू पूर्णिमा पर्व मनाउने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा जारी छ। जारी बैठकमा सुनसरी घटना लगायत विषयमा छलफल गरिने नेताले बताएका छन्। बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र

विपिन कुमार आचार्यद्वारा जारी सूचना अनुसार बैठक बिहान 11 बजे वनस्थली स्थित घण्टीघरको घरमा रहेको केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा 5 वटा एजेण्डामाथि छलफल हुने जनाइएको छ। सम्पन्न महाधिवेशनको समग्र समीक्षा, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्। संघीय संसद अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान सभा 11 बजे बस्ने संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरूद्ध उजुरी दिने, उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ। नेपाल चिकित्सक संघले वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोड़ घटनामा संलग्नलाई कार्यवाही नभएको भन्दै आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले हिजो जारी गरेको विज्ञप्ति मार्फत घटना भएको 4 दिन बितिसक्दा पनि दोषीमाथि कानूनी कार्यवाही नभएको र पीड़ित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको आरोप लगाएको छ। गत साउन 8 वीरगंज स्थित नारायणी अस्पतालमा कार्य र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण हुनका साथै अस्पतालमा तोडफोड़ भएको थियो। वार्ताका लागि गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको भन्दै संघले आपत्ति समेत जनाएको छ। उपचारका क्रममा हिजो निधन भएका नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री गोपाल मान श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ। 83 वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। कंग्रेस केन्द्रीय सदस्य प्रमोद हरि गुरागाईका अनुसार श्रेष्ठको शव आज बिहान 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। यसैबीच श्रेष्ठको निधन शोकमा स्याङ्जाको पुतली बजार नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ। श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाभित्रका सबै कार्यालय, विद्यालय र सार्वजनिक निकायमा आज विदा दिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिएका छन्।

0: तर अर्किन खोज्ने.
1: Coming up next.
2: The Good Morning Show.
3: भ्रष्टाचार र दलीय आचरण विपरीत काम गरेको आरोप लागेपछि पश्चिम नवलपरासी अन्तर्गत पाल्ही नन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको छ. गाउँपालिका अध्यक्ष बैजू गुप्ताले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो. गुप्ता 2074 र 2079 सालको निर्वाचनमा माओवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्. नेपाली कंग्रेसबाट उपाध्यक्षमा निर्वाचित फातुमा खातुन अन्सारीले दलीय आचरण अनुसार काम नगरेको आरोपमा निर्वाचन आयोगले पदमुक्त गरेको हो. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष रहेका बैजू प्रसाद गुप्ता विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्दै गत असार 22 गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको पद स्वत निलम्बनमा परेर रिक्त रहेको छ. अन्सारीले गत संसदीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन राष्ट्रपतिका उम्मेद्वारलाई सघाएको आरोपमा पनि निर्वाचन आयोगले पदमुक्त गरिदिएको हो. भारत उत्तराखण्डको धारचुला जिल्ला अन्तर्गत धौली गंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गरिएको छ. जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो सूचना जारी

गर्दै तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका अनुसार धौली गंगा बाँधको सिल्ट सफाईका लागि आज बिहान 6 देखि साँझ 6 बजेसम्म ढोका खोलिनेछ। बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ़न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गरिएको हो। इरानले मध्य पूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेको छ। सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको हो। यस घटनाले दुई देशबीच कायम रहेको अस्थायी युद्धविराम भंग गरेको अमेरिकी पक्षले आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सो आक्रमण हिजो साँझ भएको थियो। कमाण्डले सबै मिसाइलहरू सफलतापूर्वक विषयमै अवरूद्ध गरेको दावी गरेको छ। र आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत आज अन्तिम खेलमा नेपालले नेदरल्याण्डसको सामना गर्नेछ। सो खेल नेपाली समय अनुसार 3:15 उट्रेच्टमा शुरू हुनेछ। यसअघि नेपालले नामिबियासँग 3 रनले पराजित भएको थियो। नेदरल्याण्डसमा जारी खेलमा यो नेपालको लगातार तेस्रो हार हो। यसअघिका दुई खेलमा नेपाललाई नामिबियाले 8 विकेटले र नेदरल्याण्डसले 5 विकेटले पराजित गरेको थियो। त्यसर्थ लीग टूमा विदेशी भूमिमा खेलिएको खेलमा नेपालको यो लगातार 7 हार हो। हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-49।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
7: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98420-82776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलोपटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295-90-6667 र 98420-22-6667।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुम्लिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
14: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू:
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा:
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420501।
15: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 98615349444
17: र 0295901055।
18: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
19: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
20: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
19: सम्पर्क नम्बरहरू: 0295604000 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
21: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
22: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
21: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
0: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: सब जानकारीको लागि 029562061,
1: 029570315
0: र 98520717
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।
22: This is Radio Sankhuasabha 95.5 MHz.

0: गर्लफ्रेन्ड गीताञ्जलि
1: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295 7061
3: 0295 7015
2: र 98 5 20 60 170
3: नेपाल।

0: अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295651165, 98421552564, 98421926987 र 98520519906।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295752067, मोबाइल 97655864060। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: आयो सबको घर घरमा।
7: तपाईंको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष

0: सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवासभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295586779 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासगरी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले

0: विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0 29 5 75 2 67, मोबाइल 97 56 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98 4 33 47 262,
9: 98 10 55 55 85
10: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
11: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
12: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421524, 98421269987 र 98520519906।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली 98520958344 र 0295602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
15: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
15: सम्पर्क नम्बरहरू 0295604 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा,

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Songkhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: सामाजिक सद्भावका लागि दलहरूले संयुक्त अपील जारी गर्ने सर्वदलीय बैठकको निर्णय, प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूको असन्तुष्टि। स्वर्गीय गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै कंग्रेसले तीन दिन शोक मनाउने। इराकमा रहेका इरान समर्थित समूहमाथि अमेरिका र साउदीको संयुक्त हमला। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलमाथि आक्रमण बढ़ाएपछि अमेरिका आक्रोश। विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसको सामना गर्दै।
1: Red Bull.

0: नै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ गुड.
1: नमस्कार. गान्धीपुर डायरीका साथमा दिपशिखा र तारा समाचार. अब विस्तारमा,
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ. बैठकपछि कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी लगायतका स्थानमा भड्किएको शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताएका हुन्. सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको छ. नेता एमालेका यस्तै एमालेका महासचिव शंकर पोखरेलले रासपा सभापति लामी छानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए. बैठकबाट बाहिरिने क्रममा रासोपाका सभापति रवि लामी छानेले मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्भाव विथोलिने खतराप्रति सबै राजनैतिक दलहरू जिम्मेवार हुनुपर्ने बताएका छन्.
1: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक डाकेका छन्. सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए.

0: नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री गोपालमान श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ। 79 वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। कंग्रेस संसदीय सदस्य प्रमोद हरि गुरागाईका अनुसार श्रेष्ठको शव अहिले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि दाह संस्कारका लागि शव यात्रासहित पशुपति आर्यघाट लगिनेछ। श्रेष्ठ 2070 संविधान सभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि 2048 र 2056 र 2064 स्याङ्जाबाट विजय भएका थिए। उनले उप प्रधानमन्त्रीकी जिम्मेवारी समेत सहित शिक्षा भौतिक योजना तथा निर्माण मन्त्री वन तथा भू संरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कंग्रेसका पूर्व उपसभापति समेत रहेका उनी 2017 सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय थिए।
1: यसैबीच पार्टी नेता एवं पूर्व उप प्रधानमन्त्री श्रेष्ठको 79 वर्षको उमेरमा भएको निधनमा कंग्रेसले 3 दिन शोक कार्यक्रम गर्ने भएको छ। आज बिहान बसेको कंग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ। श्रावण 13, 14 र 15 गते 3 दिनसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, श्रावण 14 गते केन्द्र प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको 13 दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। स्वर्गारोहणको 13 दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको ठहर कंग्रेसले गरेको छ। श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतली बजार नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ। श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाभित्रका सबै कार्यालय विद्यालय तथा सार्वजनिक निकायमा आज विदा दिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।
0: कपिल वस्तुको तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैडहवा चोक नजिकै ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। बहादुरगंजबाट तौलीहवातर्फ जाँदै गरेको ट्रकले पैदल र साइकल यात्रीलाई ठक्कर दिँदा 1 बालकसहित 3 जनाको मृत्यु भएको हो। आज बिहान 7:15 तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षीय आनन्द कहार, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय घुल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको मृत्यु भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। घटनापछि स्थानीय आक्रोशित हुँदा बिहान 10 बजेसम्म दुर्घटना स्थल तनावग्रस्त बनेको थियो। त्यसपछि अवस्था सहज भई जनजीवन सामान्य बनेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्र कुमार सिंहले बताए।
1: शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरू पूर्णिमा मनाइँदैछ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ। वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरू पूर्णिमा मनाउने गरिन्छ। त्यस्तै आजको दिनलाई व्यास जयन्ती समेत भनिन्छ। गुरूलाई धर्मशास्त्रको ब्रह्मा विष्णु र महेश्वर र माता पिताको रूपमा वर्णन गरिएको छ। गुरू पूर्णिमाका अवसरमा आज देशभरका विभिन्न गुरूकुल शिक्षालय एवं संघ संस्थाले गुरू पूर्णिमाको पर्व मनाउने गरेका छन्।
0: सुनसरीको देवानगंज स्थित कप्तानगंजमा 2 समूह बीचको विवादलाई लिएर आसन्न बनेको सो क्षेत्र अहिले सामान्य बन्दै गएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अहिले स्थिति नियन्त्रणमा रहेको र विस्तारै सामान्य बन्दै गइरहेको जानकारी दिए। यद्यपि प्रशासनले लगाएको कर्फ्यू पनि आज दिनभर रहने उनको भनाई छ। उनका अनुसार आज दिउँसो प्रशासनले दुवै पक्षका अगुवा र धार्मिक अगुवासँग बसेर छलफल गर्ने तयारी गरेको छ। आइतबार राति 2 समूह बीचको विवाद उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणमा लागि चलाएको गोली लागेर 1 जनाको मृत्यु भएपछि देवानगंज तनावग्रस्त बनेको थियो। हिजो दिनभर सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन, तोड़फोड़ र आगजनीका घटना भएका थिए। सरकारले यस्तो परिस्थितिमा सबैलाई संयमित हुन आग्रह गरेको छ। अवस्था नियन्त्रणमा लिनका लागि प्रशासनले प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन समेत गरेको छ।
1: नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालका चिकित्सक तथा

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोडको घटनामा संलग्नलाई कार्यवाही नभएको भन्दै संघले बन्द जारी राखेको हो। गत साउन 8 वीरगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांगठनिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। वार्ताका लागि गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको भन्दै संघले आपत्ति जनाएको छ। संघले आन्दोलनका कारण आम नागरिकमा पर्न सक्ने असुविधा प्रति क्षमा माग्दै यसको जिम्मेवारी सरकारकै हुने संघले बताएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले हिजो देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो, जसबाट करिब 3 लाख सेवाग्राही प्रभावित भएका थिए।

Personally. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिका र साउदी अरबका सैन्य बलले संयुक्त रूपमा इराकमा रहेका इरान समर्थित समूहमाथि हमला गरेको छ. इरानले मध्य पूर्वमा रहेका अमेरिकी सैन्य बललाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेपछि अमेरिका र साउदीले जवाफमा प्रत्याक्रमण गरेको जनाएको हो. त्यसअघि जोर्डनमा रहेको सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ. सो घटनाले दुई देशबीच कायम रहेको स्थायी युद्ध विराम भंग गरेको अमेरिकी पक्षको दावी छ. अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सो आक्रमण हिजो साँझ भएको थियो. कमाण्डले सबै मिसाइलहरू सफलतापूर्वक बीचमै अवरूद्ध गरेको दावी समेत गरेको छ. यता इरानले अमेरिकाको सो कदम विरूद्ध कार्यवाही गर्ने चेतावनी दिएको छ. तेहरानले त्यसका लागि युद्ध शुरू गर्नेदेखि हर्मुज जलमार्गमा नियन्त्रण जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्.
1: डायरीमा अब खेल प्रसंग. आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत आज अन्तिम खेलमा नेपालले नेदरल्याण्डसको सामना गर्नेछ. सो खेल नेपाली समय अनुसार पाउने 3 बजे उट्रेस्टमा शुरू हुनेछ. यसअघि नेपालले नामिबियासँग 3 रनले पराजित भएको थियो. नेदरल्याण्डसमा जारी खेलमा यो नेपालको लगातार तेस्रो हार हो. यसअघिका 2 खेलमा नेपाललाई नामिबियाले 8 विकेटले र नेदरल्याण्डसले 5 विकेटले पराजित गरेको थियो. लीग टूमा विदेशी भूमिमा खेलिएको खेलमा नेपालको यो लगातार 7 हार हो. नेपालले यस क्रममा 19 खेलमा 13 हार बेहोरेको छ. हाल नेपाललाई उछिन्दै नामिबिया 5 स्थानमा आएको छ. नामिबियाको 31 खेलमा 26 अङ्क छ भने नेपाल 24 अङ्कसहित 8 राष्ट्र सहभागी लीग टूको 5 स्थानमा यथावत छ. समान 32 अङ्क खेलेका अमेरिका 43 र स्कटल्याण्ड 38 अङ्कसहित पहिलो 2 स्थानमा रहेका छन्। नेदरल्याण्डस 30 खेलमा 36 अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ. ओमान 28 खेलमा 31 अङ्कसहित 4 स्थानमा रहेको छ. त्यसै लीग टूका शीर्ष 4 टोली विश्वकप छनौटमा सोझै छनौट हुने प्रावधानमा नेपालको शीर्ष 4 भित्र सम्भावना अब गणितीय हिसाबमा मात्र बाँकी छ. हवस् त गान्धीपुर डायरी अहिलेलाई यति नै. साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई देशिका र तारा बिदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित विशाल टेलर खातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन विशाल टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768।
0: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रूप बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47 98-00-90-0062।
3: सरप्राइज,
8: जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
15: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801। जनक पौडेली, 98520-58-344 र 029-560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
18: र 98-19-32-76-75।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98-433-47-262,
19: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
24: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: again.
1: Can we go on a date? सुन्नुहोस् न, एउटा कुरा भन्नु थियो। ओए, तँलाई मन पराउँछु के? बुझिनस्?
2: अच्छा, यसरी नै हुन्छ र? अलि सुरिलो भाकामा भने पो भेना पट्टिनु हुन्छ त।
1: अनि मलाई गाउन कहाँ आउँछ के नि?
2: हे, टेन्सन नलिनु क्या, मैले भाका त मिलाइदिइहाल्छु नि। हजुरले टिकटकमा जस्तो मुख चलाइदिनु न।
0: के को हल्ला हो?
2: अनलाइन क्लास, अनलाइन क्लास।
0: ल ल।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन

0: जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: संकटमा पनि सरकार गुमनाम। रविको अतिरिक्त सक्रियता गगनको साथ दुई तिहाईको सरकार हुँदा पनि संसद बिजनेस विहीन। विदेशबाट मतदानको व्यवस्था अझै अनिश्चित। बिजुलीको खपत बढ़ाउन महसुल घटाउने तयारी। पाँच बुधे सहमतिपछि चिकित्सकहरूको आन्दोलन अन्त्य लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हेटौडामा निशुल्क सिटी टूर सेवा शीर्षकको शुभ समाचार।
1: हेटौडा महानगरपालिकाले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निशुल्क सिटी टूर सेवा सञ्चालनमा ल्याएको छ। हाम्रो सेवा परिवर्तनमा टेवा भन्ने मूल नारासहित शुरू गरिएको सेवा असार 16 गतेसम्म सञ्चालन हुने जनाइएको छ। नगर प्रमुख मीना कुमारी लामाले सिटी टूर सेवाको उद्घाटन गर्दै नगरभित्र रहेका धार्मिक ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रसार प्रसार र पर्यटन प्रवर्धनमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिटी टूरले स्थानीय तथा बाह्य पर्यटकलाई नगरका विविध पर्यटकीय गन्तव्यसँग परिचित गराउँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। भ्रमण कार्यक्रम अन्तर्गत हेटौडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइनेछ। भ्रमणमा पाथीभरा मन्दिर तथा भ्यू टावर, पुण्यक्षेत्र तपोवन, कुष्माण्ड सरोवर त्रिवेणीधाम, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, रूद्रेश्वर महादेव मन्दिर, जलेश्वर महादेव मन्दिर लगायतका स्थल समेटिएका छन्।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सुनसरी घटनामा सरकारको भूमिकाबारे चौतर्फी प्रश्न उठिरहँदा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भने सक्रिय हुनुभएको छ। संवेदनशील घड़ीमा सरकारले लिनुपर्ने राजनीतिक पहल कदमी र समन्वयकारी भूमिका उहाँले गरिरहनु भएको छ। संसदीय व्यवस्थामा ठूला संकट आउँदा प्रधानमन्त्रीले सबै दललाई एक ठाउँमा ल्याउने, संसदप्रति जवाबदेही हुने र राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिलाई बिफ्रिङ गर्ने मुख्य दायित्व हुन्छ। तर प्रधानमन्त्री शाह यति नै जिम्मेवारीमा पन्चिनु भएको छ। संसद र राजनीतिक दलहरूसँग संवाद नगर्नुभएका प्रधानमन्त्रीले चैत 13 गते शपथ लिए यता राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर औपचारिक रूपमा देशको अवस्थाबारे पनि कुनै बिफ्रिङ गर्नु भएको छैन। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनै 50,000 दरले राहत दिने घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 दरले राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले विभिन्न 8 बुधे निर्णय समेत गरेको छ। साउन 10 गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न 8 बुधे निर्णय गरेको हो। त्यस्तै कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालिन शाहको भूमिकामा समेत प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार लाठी र स्ट्याटसमा मात्र सीमित रहेको समेत बताउनु भएको छ। संकटको बेला प्रधानमन्त्री ठालु भनेर बस्न नहुने उहाँको भनाइ छ। सुनसरीको देवानगंजका उपालिका साथ कप्तानगंजको तनाव अब जिल्लामा मात्रै सीमित छैन। साम्प्रदायिक तनाव तीन दिनदेखि पूर्वी तराईका विभिन्न जिल्लामा समेत फैलिएको छ। यसको असर आंशिक रूपमा काठमाडौँ र मधेसमा समेत देखिन थालेको छ, जसका कारण विभिन्न ठाउँमा तीन दिनदेखि कर्फ्यू लगाउनु परेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ भने सेनाले हवाई गस्ती समेत गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या प्रभावित क्षेत्रमा तैनात रहेको छ। काठमाण्डुबाट ड्रोन समेत पठाएर निगरानी बढ़ाइएको छ, तर यति ठूलो सुरक्षा संकटबीच देशको राजनीतिक नेतृत्व भने अस्वाभाविक रूपमा मौन देखिएको छ। प्रधानमन्त्री सहित गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका सुदन गुरूङ तीन दिनदेखि मौन जस्तै हुनुहुन्छ। यसअघि सामान्य प्रकृतिका घटनामा समेत घटनास्थल पुग्ने र सामाजिक सञ्जाल मार्फत सक्रिय देखिने गृहमन्त्री अहिले भने गुमनाम हुनुहुन्छ। न पीड़ित परिवार भेट्न पुग्नु भएको छ, न त कुनै राजनीतिक पहल नै गर्नु भएको छ। यसले सरकार संकट व्यवस्थापनमा गम्भीर छ कि छैन भन्ने प्रश्न समेत उठेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकबाट सुनसरी घटनाबारे ठोस निर्णय आउने अपेक्षा गरिएको थियो, तर यो विषय प्राथमिकतामै परेन। निर्णय सार्वजनिक गर्न आउनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे मुखै खोल्नु भएन। पत्रकारहरूले सोधेका प्रश्नको समेत स्पष्ट उत्तर दिनु भएन, बरू प्रश्नहरू पन्छाउँदै हुनुभयो। अब प्रश्न उठेको छ, पूर्वी तराई तीन दिनदेखि तनावमा हुँदा सरकार किन बोलिरहेको छैन? नबोल्ने मात्र होइन, सत्तारूढ़ राजसभा सभापति रवि लामिछानेले बुधबार सिंह दरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र गृहमन्त्री दुवै जानु भएन। राष्ट्रिय संकटका बेला प्रधानमन्त्री आफैले पहल गरेर सर्वदलीय सहमति खोज्नुपर्ने अवस्थामा पार्टी सभापतिले बैठक बोलाउँदा समेत प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएपछि विपक्षी दलले मात्र होइन सर्वसाधारणले समेत सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएका घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग भने विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो अवस्थाबारे ब्रिफिङ लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सुनसरी तनाव संकटमै सरकार गुमनाम, रविको अतिरिक्त सक्रियता शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक सम्वाद शून्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका छैनन्। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण विषय निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो, तर प्रधानमन्त्री शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुगेका छैनन्। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका छन्। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताए। उनका अनुसार देशभित्रको अवस्था, शान्ति सुरक्षा, अर्थतन्त्र, कूटनैतिक गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। प्रधानमन्त्रीको दायित्व भन्दै संवैधानिक प्रावधान यससँगै छापिएको छ। संविधानको धारा 81 अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषय क मन्त्री परिषद निर्णय, ख संघीय संसदमा पेश गरिने विधेयक, ग खण्ड क र खमा उल्लेखित विषयमा राष्ट्रपतिले जानकारी मागेका अन्य आवश्यक विवरण, घ नेपालको समसामयिक परिस्थिति, वैदेशिक सम्बन्धका विषयमा। संविधानमा उल्लेख गरिएका बाहेक नेपाल सरकार कार्य सम्पादन नियमावली 2064 को नियम 36 क अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषयहरू क विदेशी राज्य वा सरकारसँग भएका सन्धि सम्झौता र समझदारी, ख नेपाल सरकारको आय व्ययको वार्षिक विवरण बजेट, ग मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय, घ नेपाल सरकारले संघीय संसदमा पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम ङ राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा भएका निर्णय सम्बन्धी विषय शपथ समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास गएका छैनन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उनले चासो दिएनन्। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो, तर दुई तिहाई नजिकको बलियो सरकारले पर्याप्त विधेयक दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भएकोमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको हो। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। विगतमा सरकार फेरबदल भइरहने, स्वार्थ समूह हावी हुने र संसदीय समितिमा विधेयकहरू महिनौ अड्किने परिपाटीले मुलुकलाई ठूलो घाटा पुर्याएको सांसदहरूले बताएका छन्। जेएनजी आन्दोलनपछि प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा दुई तिहाई बहुमत नजिक सीट जितेर बनेको सरकारलाई विधेयक पारित गराउन कुनै प्राविधिक वा संसदीय कठिनाई छैन, तर संसदको काम कार्यवाहीलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउन सभामुख डोलप्रसाद अरियालले सक्रियता बढ़ाएका छन्। उनले प्रधानमन्त्री विभिन्न दलका शीर्ष नेता सत्तापक्ष तथा प्रतिपक्षका प्रमुख सचेतकहरूसँग समेत भेट गरेका छन्। भेटमा सरकारका तर्फबाट सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने र विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ। मन्त्री परिषदबाट बुधबार स्वीकृत 9 विधेयक शीघ्र संसदमा दर्ता भई छलफलमा आउने अपेक्षा गरिएको छ। विज्ञहरूले बजेट पारित भएपछि सदनलाई बिजनेस दिएर कानून निर्माणमा लाग्न सरकारलाई सुझाएका छन्। चालू बजेट अधिवेशनमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको हो। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। दुई तिहाईको सरकारमा संसद बिजनेस विहीन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: चिकित्सक संघसँग सहमति, स्वास्थ्य सेवा सुचारू शीर्षकमा गोर्खापत्र खबर लेख्छ। आन्दोलनरत चिकित्सक संघ र सरकार बीच 5 सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमणपछि देशभरका चिकित्सक आन्दोलित भएका थिए। सहमतिसँगै दुई दिनदेखि प्रभावित आकस्मिक बाहेकका बहिरंग ओपीडी लगायतका सेवा सञ्चालनमा आएको छ। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मीको सुरक्षा सम्बन्धी कानूनी सुधारलाई औपचारिक सरकारी प्रक्रियामा अघि बढ़ाउनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सरकारले चिकित्सकको सुरक्षा र नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई समान प्राथमिकतामा राखेर सहमति गरेको बताउनुभयो। यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले यस पटकको सहमति विगतका सम्झौता भन्दा फरक रहेको बताउनुभयो।
3: सुदूरपश्चिम प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा नदिएका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकार गठन प्रक्रिया शुरू हुन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बीच साउन 9 भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्नेछ। दुई दलबीच कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कडाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति छ। सुदूरपश्चिम असार 31 एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। अल्पमतमा परे पनि उनले राजीनामा दिने सुरसार गरेका छैनन्। यसै कारण नयाँ सरकार प्रक्रिया शुरू हुन नसकेको हो।
1: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश प्रमुख आयुक्त र आयुक्तलाई सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार र बुधबार निरन्तरको सुनवाईपछि समितिले प्रस्तावित 3 पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको हो। नियुक्तिका पूर्व शर्तका रूपमा रहेको सुनवाई प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी नियुक्तिको बाटो खुलेको छ। समितिले प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्तद्वय डाक्टर राजीव सुब्बा तथा गुरूप्रसाद वाग्लेको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधराज बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। समितिले बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजना सुनेर सुनवाई सम्पन्न गरेको हो। यस्तै बुधबार प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लीको कार्ययोजना सुनेको थियो। अनुमोदन सम्बन्धी निर्णय भने एकमुष्ट रूपमा बुधबार मात्रै गरिएको हो। समितिले अब अनुमोदनको जानकारी सिफारिश गर्ने निकाय समक्ष पठाउनेछ। सोपछि नियुक्तिको प्रक्रिया अघि बढ़नेछ। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रमुख आयुक्त कार्कीले आयोगको संगठनात्मक संरचनाको सुधार, कानून सुधार, सूचना प्रविधि प्रयोग, जनशक्ति व्यवस्थापन तथा निर्वाचन व्यवस्थापनका क्षेत्रलाई समेटेर आफ्नो अवधारणा पेश गर्नुभएको थियो। निर्वाचन आयोगका पदाधिकारी अनुमोदित शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
3: नेपालमा पछिल्ला दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहेको छ, तर यसको सुनिश्चितता गर्ने गरी आवश्यक ऐन र पूर्वाधार तयार गर्ने बारे निर्वाचन आयोगको नेतृत्व अझै स्पष्ट हुन सकेका छैनन्। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, निर्वाचन आयुक्तद्वयमा डाक्टर राजीव सुब्बा र गुरू वाग्लेको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। यो सँगै उनीहरूले अब निर्वाचन आयोग हाँक्नेछन्। मंगलबार आयुक्तद्वय